0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतिश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतिश्वर चार काभ्रे बगर दोलखा।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त। कठै बारी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
2: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा।
5: यहाँ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391842 र 9844061814।
4: धुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
8: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
4: हाम्रा सेवाहरू:
8: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
4: 24 घण्टा आकस्मिक सेवा,
8: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
8: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
8: रगत सम्बन्धी मिर्गौला मोटुरा कलेजको जाँच थाइरोइड जाँच
9: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
10: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
8: अन्य थप जानकारीको लागि
10: सम्पर्क नम्बर 0494-12-020
9: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा
8: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध हाल देशभर मनसून सक्रिय भइरहेको छ निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं पहिरो बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपंग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो त्यसैले सतर्क बनाऊ आफू पनि बचौ अरूलाई पनि बचाऊ राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी
11: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली
12: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने
11: चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली

मात्र सुविधाजनक छ। सरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: 2083 साल साउन 1 गते शुक्रबार, जुलाई 17 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको तृतीया तिथि, साउने संक्रान्ति, लुतो फाल्ने दिन।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: संविधान संशोधन बहस पत्र तयार पार्न गठित कार्यदलले प्रतिवेदन बुझायो। 44,000 भन्दा धेरै सुझाव डिजिटल माध्यमबाट प्राप्त। मिटर ब्याच पीड़ित र सरकार बीच आज निर्णायक वार्ताको तयारी।
1: सांसदहरूलाई सुखी सचिवको सुविधा दिने सरकारको निर्णय। विशेष अदालतको अध्यक्षका लागि न्यायाधीश वासुदेव आचार्यको नाममा सिफारिश। व्यावसायिक दीपक भट्ट र सुलभ अग्रवाललाई धरोटीमा छाड्न अदालतको आदेश।
0: कञ्चनपुरमा जापानिज इन्सेफ्लाइटिसको जोखिम। तेह्रथुममा सामुदायिक वनको नेतृत्वमा सिस्नोको प्रशोधन। खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाको माग।
1: बंगलादेशका अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने तयारी गर्दा राजनैतिक हलचल। अमेरिका र इरान बीच पुनः वार्ताका लागि मध्यस्थता पाकिस्तानको ताकता। हर्मुजमा अमेरिकी कडाई।
0: र एससीसी महिला 19 वर्ष मुनि को प्रीमियर कप क्रिकेटमा नेपालले आज यूएईसँग खेल्दै आईसीसीद्वारा भारतीय तीव्र गतिका बलरमाथि आचार संहिता उल्लंघनको कार्यवाही। मरिसस आईसीसीको 111 सदस्य देश।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा संविधान संशोधन बहस पत्र तयार पार्न गठित कार्यदलले प्रतिवेदन बुझाएको प्रसंग।
1: संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्व संयोजकत्वमा गठन कार्यदलले आफ्नो प्रतिवेदन

0: बुझाएको हो। 2082 चैत 13 गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीको बुदा नम्बर 4 देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 7 दिनभित्र संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने उल्लेख गरिएको थियो। त्यस अनुसार 2082 चैत 16 गते मन्त्री परिषद बैठकले कार्यदल गठन गरेको थियो। कार्यदलले 2082 चैत 25 गतेदेखि कार्य प्रारम्भ गरी दोस्रो पटक थपिएको म्यादभित्र अर्थात हिजो आफ्नो जिम्मेवारी पूरा गरेर प्रतिवेदन बुझाएको हो। प्रतिवेदन तयार गर्ने क्रममा कार्यदलले 22 वटा औपचारिक र अन्य अनौपचारिक बैठकहरू सञ्चालन गरेको थियो। त्यसक्रममा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, विभिन्न राजनैतिक दलका नेतृत्व, संविधानविद, कानूनविद, पूर्व न्यायाधीश, पूर्व महान्यायाधिवक्ता, पूर्व कानून सचिव, पूर्व प्रशासक, विभिन्न क्षेत्रमा क्रियाशील महिला, संचारकर्मी र निजी क्षेत्रका प्रतिनिधिहरू सहित 184 जना विज्ञ व्यक्तिहरूसँग प्रत्यक्ष रूपमा छलफल गरेको थियो। संवैधानिक निकाय महान्यायाधिवक्ताको कार्यालय, प्रदेश तथा स्थानीय सरकार, नेपाल बार एसोसिएशन, विभिन्न धार्मिक संघ संस्थाहरू लगायतका 150 भन्दा बढ़ी संघ संस्थाहरूसँग लिखित सुझाव पनि माग गरिएको थियो। स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट ईमेल र व्हाट्सएप मार्फत कुल 44,613 वटा डिजिटल सुझावहरू पनि प्राप्त भएको र टेलिफोन र अन्य विद्युतीय माध्यमबाट पनि सुझावहरू संकलन गरिएको कार्यदलले जनाएको छ। नेपालको संविधान निर्माणमा ऐतिहासिक दस्तावेज, संविधान सभाका समितिहरूका प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र नजीरहरूको अध्ययन गरी प्राप्त सुझावहरूलाई विभिन्न 20 वटा विषय क्षेत्रमा वर्गीकरण गरेर कार्यकारी सारम सहितको प्रतिवेदन तयार गरिएको कार्यदलले जनाएको छ।
1: मिटर ब्याच विहित र सरकारबीच आज निर्णायक वार्ता हुने भएको छ। सिंहदरबारमा हिजो पनि सरकारको वार्ता टोली र मिटर ब्याच विहित प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो। सकारात्मक रूपमा अघि बढ़ेको वार्तालाई आज सहमतिमा टुंग्याउने तयारी भएको वार्तामा सहभागी सरकारी प्रतिनिधिहरूले बताएका छन्। काठमाण्डुमा बसेको पहिलो चरणको यो वार्ता सकारात्मक भएको मिटर ब्याच विहितका तर्फबाट सहभागी अभियन्ता निर्गर नवीनले बताउनुभयो। वार्तामा मिटर ब्याच समस्यालाई 2 चरणमा सम्बोधन गर्नुपर्ने विषयमा विहित र सरकार पक्ष सहमत भएको उहाँको दावी छ। मिटर ब्याच प्रथा खारेजी गर्ने मूल विषय हो। त्यसको दीर्घकालीन दोस्रो चरण समाधानको लागि एउटा विशिष्टीकृत ऐन ल्याउने कुरामा सहमति भएको छ। नवीनले भन्नुभयो, मिटर ब्याचका मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको व्यवस्था गर्न पीड़ितहरूले माग गरेका छन्। मिटर ब्याच समस्याका विषय हेर्न गृह मन्त्रालयमा केन्द्रीय संयन्त्र बनाउने, जिल्ला जिल्लामा पनि संयन्त्र ब्युताउने र ती संयन्त्रले पीड़ित मैत्री भएर काम गर्ने गरी कार्यादेश दिनुपर्ने पनि पीड़ित पक्षको माग छ। यसमा पनि सरकार सहमत भएको नवीन ले बताउनुभयो। मिटर ब्याज पीड़ितहरूले यस पटक मूल रूपमा 6 बुँदे माग राखेर न्याय मार्च थालेका थिए।
0: सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। विगतमा पनि सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने गरेका थिए, तर यो सुविधा सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले खारेज गरेको थियो। सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा हेरफेर गरेर संसदका स्वकीय सचिवको सुविधा राखेको थियो। खर्च कटौती अन्तर्गत तत्कालीन सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरे पनि नयाँ सरकार गठन भएसँगै स्वकीय सचिवको स्वकीय सुविधाको माग गर्दै सांसद, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसदीय समितिका सभापति लगायतका बीच पटक पटक छलफल भएको थियो। 5 असोज 2082 बसेको मन्त्री परिषद बैठकले अनुत्पादत खर्च कटौती तथा मितव्ययता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो, जसमा अनुत्पादत खर्च कटौती र मितव्ययता कायम गर्ने निर्णय गरेर नेपाल सरकार सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहमा लागू हुने भनिएको छ। यसका आधारमा सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको पद खारेज भएको थियो। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 दफा 25 नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने किसिमबाट अनुसूचीमा हेरफेर गर्न सकिने उल्लेख गरिएको छ। यही अधिकार प्रयोग गरेर सरकारले अनुसूची 2 क्रम संख्या 2 र 3 हेरफेर गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खोसेको थियो। अहिलेको सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 दफा 25 अनुसार अनुसूचीमा हेरफेर गरेर स्वकीय सचिवको सुविधा दिने व्यवस्था ब्युति आएको हो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा मा 275 सदस्य र राष्ट्रिय सभामा 59 सदस्य छन्। यसैबीच न्यायाधीशहरूले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने सरकारलाई सुझाव दिएको छ। परिषदको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सर्वा गर्दै उच्च अदालतमा पनि अध्यक्ष फेर्न सिफारिश गरेको हो। राजस्व न्यायाधिकरणका कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुव राजचन्दलाई काठमाडौँ, उच्च अदालत पोखराकी न्यायाधीश अञ्जु प्रेती ढकाललाई राजस्व न्यायाधिकरणको न्यायाधिकरण पोखरा र उच्च अदालत विराटनगरका दिपेन्द्र बहादुर बमलाई राजस्व न्यायाधिकरण विराटनगरमा तोक्नका लागि सरकारलाई परामर्श दिएको छ।
1: यसअघि प्रसारित समाचारमा न्याय परिषदको बैठकले सिफारिश गरेको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। बिचौलिया भनिएका दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धितोपत्र तथा बीमा सम्बन्धी कसुरमा धरोटीमा छाड्ने आदेश भएको छ। जिल्ला अदालत काठमाडौँले हिजो साता लामो सुनवाईपछि थुन्चेक आदेश दिएको हो। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमा सम्बन्धी कसुरमा अग्रवालसँग 2 करोड़ तथा 1.5 करोड़ धरोटी माग गरेको छ। छुट्टाछुट रूपमा धितोपत्रको कसुरमा अग्रवाललाई 1.5 करोड़ तथा भट्टसँग 1 करोड़ धरोटी माग गरिएको हो। नकली अंश बण्डा गरेर हिमालयन री इन्स्योरेन्सको संस्थापक शेयर बिक्री गरेको अर्को मुद्दामा सुलभसँग अदालतले 2.30 करोड़ धरोटी माग गरेको हो। धरोटी माग भए पनि तत्काल रिहा भने नहुने देखिएको छ स्थिति। सम्पत्ति शोधिकरणको कसुरमा यसअघि विशेष अदालतले उनीहरूलाई पूर्वपक्षीमा थुनामा पठाएको थियो। उनीहरू विरूद्ध बिहिबार एमाले नेता विष्णु पौडेलसँग जोड़िएको कारोबारमा पनि छुट्टै मुद्दा दायर भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा समानुपातिक र प्रत्यक्ष सांसदलाई के अहिले पनि विभेद छ?
1: एउटै स्ट्यान्डर्ड हो, एउटै हाम्रो कार्यक्षेत्र हो, होइन? अब हामीले लाउने लोगो पनि एकै किसिमको छ, तर हेर्ने दृष्टिकोण फरक हुन्छ।
0: कञ्चनपुरमा जापानिज इन्सेफलाइटिसको जोखिम, तेह्रथुमका सामुदायिक वनको नेतृत्वमा सिस्नोको प्रशोधन शुरू, खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाको जोट लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। पहिले जंगलमा त्यसै खेर जाने सिस्नो अहिले पूर्वी पहाड़का स्थानीयवासीका लागि आमदानीको भरपर्दो स्रोत बनेको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको प्रशोधन उद्योगले सिस्नोलाई बजारसम्म जोड्दै स्थानीयको जीवनस्तर नै परिवर्तन गर्न थालेको छ।
6: कुनै समयमा सिस्नो हुने खानेको नभई हुँदा खानेको मात्रै बाध्यताको छाक टार्ने आधार थियो। हिजो आज सिस्नो सम्पन्नदेखि विपन्न व्यक्तिको रोजाइमा पर्न थालेपछि सिस्नोले नै जीवन स्तर परिवर्तनको आधार बन्न लागेको हो। लालीगुराँस नगरपालिका एक तेह्रथुमका सिस्नो किसान रेणुका खड्का:
7: आफै उम्रेको सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ, त्यस पछाडि हामीले क्यारे भित्र लगेर सुकाउने काम गर्छौँ, सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
6: लालीगुराँस नगरपालिका एक स्थित चैते सामुदायिक वन क्षेत्रमा प्रशस्त पाइने सिस्नो संकलन गरेर स्थानीयले बसन्तपुर स्थित प्रशोधन उद्योगमा बिक्री गरिरहेका छन्। उद्योगले जति ल्याए पनि खरिद गर्ने भएपछि किसानलाई बजारको चिन्ता छैन। गाउँमै रोजगारी सिर्जना गर्नुका साथै वन पैदावारको सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सिस्नो माध्यम बनेको छ। लालीगुराँस नगरपालिका 2 बसन्तपुर बजार तेह्रथुमका उपभोक्ता हेमराज बानिया:
8: तिनपाते मुना मात्रै टिपेर ल्याउँछौँ, अब त्यस पछाडि हामीले ल्याइसकेपछि यहाँ आएर पहिलो हाम्रो प्रशोधन भनेको धुने काम हुन्छ। किन धुनुपर्छ भनेदेखि त्यहाँ बालुवाका कोड परेका हुन्छन्, पात पतिङ्गार परेका हुन्छन्, हावा बतासले उडाएर ल्याएका हुन्छन्। त्यसको कारणले गर्दा हामी पहिले सर्वप्रथम धुन्छौँ। अब यहाँदेखि हाम्रो फर्स्ट चरणको प्रशोधनको काम भयो, यस पछाडि लगेर यसलाई तार्ने काम हुन्छ।
6: वनमा त्यसै खेर गइरहेको सिस्नोलाई आमदानीसँग जोड्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले उद्योग सञ्चालन गरेको हो। उद्योगका लागि आवश्यक उपकरण खरिद गर्न डिभिजन वन कार्यालयले 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। पाउडरका रूपमा वर्षभरि सिस्नो उपलब्ध हुन थालेपछि होटल व्यवसायी र उपभोक्तालाई समेत सजिलो भएको छ। चैती सामुदायिक वन उपभोक्ता समूह तेह्रथुमका अध्यक्ष इन्द्र बहादुर खड्का:
9: खोला खोल्सामा भएको सिस्नोलाई चाहिँ प्रशोधन गरेर हामीले धुलो पाउडर बनाएर हाम्रा नेपालका बजारहरूमा त अहिले प्याकेजिङ राम्रो व्यवस्थापन भइ नसक्दा पनि धेरै माग आइरहेको छ र खुल्ला पनि हामी बेचिरहेका छौँ र भोलिका दिनमा हामी दर्ता प्रक्रियाहरू गरिसकेर यसका लोगाहरू सबै बनाइसकेपछि अन्तर्राष्ट्रिय सुम्मा लगेर हामी अन्तर्राष्ट्रको डलर ल्याएर यहाँका चाहिँ सर्वसाधारण गरिब दुखी जनताहरूले चाहिँ खोला खाल्सीको सिस्नोलाई चाहिँ प्रशोधन गरेर त्यहाँ चाहिँ दुई पैसा आयोजन गरेर एउटा चाहिँ रोजगारको व्यवस्थापन गर्ने र त्यो अहिले पनि हामीले मिसिन जुन जोडी राख्दाखेरि दुई चारजना मान्छेले चाहिँ रोजगार पाइरहेको अवस्था छ।
6: खेर गइरहेको सिस्नोलाई प्रशोधन गरेर बजारसँग जोड्न सक्दा गाउँमै रोजगारी आमदानी र आत्मनिर्भरता बढ्न थालेको स्थानीयले अनुभव गर्न थालेका छन्। सिस्नो जस्तै अन्य प्राकृतिक वनस्पतिको पनि पहिचान गरी उद्योग स्थापना गर्न सकिए गाउँघरको अर्थतन्त्रमा सुधार आउने विश्वास उनीहरूमा देखिन थालेको छ। विकास गुरुङ, CIN, रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
3: सरकारले आर्थिक वर्ष 2083-84 लागि ल्याएको 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट आजदेखि कार्यान्वयनमा आएको छ। नयाँ आर्थिक वर्ष 2083-84 आजदेखि शुरू भएसँगै बजेट पनि कार्यान्वयनमा आएको हो। सरकारले चालू आर्थिक वर्षका लागि कुल 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै बजेटको आकार सार्वजनिक गर्नुभएको थियो। कुल बजेट मध्ये चालू खर्चतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़ रूपियाँ अर्थात 59.8% विनियोजन गरिएको छ। पूँजीगत खर्चतर्फ 4 खर्ब 31 अर्ब 10 करोड़ रूपियाँ अर्थात 20.3% र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 24 करोड़ रूपियाँ अर्थात 19.9% छुट्याइएको छ। बजेटका लागि सरकारले राजस्वबाट 14 खर्ब 5 अर्ब 31 करोड़ रूपियाँ जुटाउने लक्ष्य राखेको छ। वैदेशिक अनुदानबाट 61.74 करोड़ रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणबाट 2 खर्ब 47 अर्ब रूपियाँ जुटाइनेछ। बाँकी 4 खर्ब 19 अर्ब रूपियाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिने पनि सरकारको योजना रहेको छ।
10: सरकारले मिटर ब्याज पीड़ितको समस्या समाधानका लागि वार्ता टोली बनाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको हो। गठित वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनु भएको छ। मिटर ब्याज पीड़ित नागरिकको माग सम्बोधन गर्ने र उनीहरूसँग आवश्यक संवाद अघि बढ़ाउने सम्बन्धमा मन्त्री परिषदले वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बताउनुभयो।
11: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने रु 1 र रु 2 का नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने, कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने, नेपाल सरकार मन्त्री परिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृति गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने।
12: मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले त्यस अनुसारको सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखा मौसमविदहरूले बताएका छन्। हाल देशभरमा मनसूनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसूनको न्यूनचापी रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ। यसको प्रभावले देशभरमा साधारणतया बादल लागेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको केही स्थानमा, कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज दिउँसो देशभरमा साधारणतया बादल लाग्नेछ तर हिमाली भूभागका केही स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। पहाड़ी भूभागका धेरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्नेछ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्नेछ। पहाड़ी भूभाग कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउनु पर्नेछ। आज राति देशभर साधारणतया बादल लागे पनि कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मधेश प्रदेश तथा कोशी प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्नेछ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
13: साझा खबरमा अब विदेशका खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने दृढ़ता व्यक्त गरेपछि बंगलादेशमा राजनैतिक बहस शुरू भएको छ। उहाँको सम्भावित फिर्तीले दल अवामी लीगको नाटकीय पुनरागमनको बाटो खोल्न सक्ने समेत आकलन गरिएको छ। विशेषज्ञका अनुसार हसिनाको फिर्तीले प्रतिबन्धित अवामी लीग र सत्तासीन पार्टी बीचको परम्परागत प्रतिद्वन्दीलाई पुनः बिउताउन सक्ने पनि आकलन भएको हो। यसले बंगलादेशमा कट्टरपन्थी इस्लामवाद राजनीतिक शक्तिहरूको बढ़दो प्रभावलाई नियन्त्रण गर्न समेत भूमिका खेल्ने अनुमान गरिएको छ। करिब दुई वर्ष अघि विद्यार्थी नेतृत्वको जनआन्दोलनबाट सत्ताच्युत भएकी 78 वर्षीय हसिना छिमेकी मुलुक भारतमा शरण लिइरहनु भएको छ। पाकिस्तानले अमेरिका र इरान बीच जारी सैन्य तनाव अन्त्य गरी दुवै पक्षलाई पुनः वार्ताको टेबलमा ल्याउन आफ्नो कूटनीतिक पहल जारी राख्ने जनाएको छ। पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ताले गत महिना हस्ताक्षर भएको समझदारी पत्र कार्यान्वयनमा चुनौती देखिए पनि पाकिस्तानले हिंसा अन्त्य र प्राविधिक तहको वार्ता पुनः शुरू गराउन प्रयास जारी राख्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडाई का साथ सैन्य कार्यवाही गर्ने चेतावनी दिइरहेका बेलामा अमेरिकाले हर्मुज जलमार्गमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण शुरू गरेको छ। यससँगै करिब एक महिना अघि भएको अमेरिका इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र रूपमा अघि बढ़ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
12: साझा खबरमा अब खेल खबर। एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज नेपालले संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्दैछ। यो खेल मलेसियाको बायोमास ओभल मैदानमा नेपाली समयअनुसार दिउँसो 1:45 शुरू हुनेछ। प्रतियोगिताकै प्रमुख दावेदारका रूपमा मलेसिया पुगेका दुवै टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो बलियो उपस्थिति साबित गरिसकेका छन्। नेपालको 19 वर्ष मुनिको महिला क्रिकेट टोलीले जापानमाथि 9 विकेटको शानदार जित दर्ता गर्दै सेमी फाइनल यात्रा तय गरिसकेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भारतीय तीव्र गतिका बलर गुरनूर ब्रारलाई आचार संहिता उल्लंघन गरेको भन्दै चेतावनी दिएको छ। एज बास्टनमा घरेलु टोली इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा 26 वर्षीय ब्रारले आचार संहिता उल्लंघन गरेको आईसीसीको भनाइ छ। उनलाई 1 डिमेरिट अंक दिएको छ। अन्तर्राष्ट्रिय खेलका क्रममा अनुचित वा खतरनाक तरिकाले खेलाड़ीतर्फ वा खेलाड़ीको नजिक बल प्रहार गर्ने कार्यसँग सम्बन्धित धाराको उल्लंघन गरेकोमा दोषी देखाइएको हो। इंग्ल्याण्डको पारीको 8 ओभरमा भारतीय बलर ब्रारले फिल्डिङका क्रममा बल उठाएर ब्याटरतर्फ बल फ्याँक्नु भएको थियो। र मरिसस आईसीसीको 111 सदस्य देश बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्य देशका रूपमा अनुमोदन गरेको हो। बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण गरिएको छ। यी शर्त पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहने पनि बैठकले उल्लेख गरेको छ। आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय पनि गरिएको छ।
10: संसदको काम कार्यवाही प्रभावकारी बनाउनका लागि चालिएका कदम र सांसदको अनुभव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: आपको एकमात्र डीटीएच सेवा दिस होम डिशो खुशी को कनेक्शन सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब संसदको काम कारवाहीमा सांसदको बुझाई र अनुभव। प्रतिनिधि सभाको बैठक 14 दिनका लागि स्थगित भएको छ। बैठक शुरू भएको हालसम्मको अवस्थामा सांसदको बुझाई कस्तो छ? हामीले नेपाली कांग्रेसका सांसद मनमाया विकसँग कुराकानी गरेका छौं।
2: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न जसको हितको निमित्त उपस्थित भएको हो त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी
3: सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो। त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाई राख्नु भएको छ अहिले अथवा खबरदारी गरेको
2: छ? कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो। विधिले चलेको हुन्छ समाज राज्य। विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु। मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि, त त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु।
3: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले एलएलबीसम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनु भयो, त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
2: एकदमै, मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थाले। त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थाले। त्यति
1: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो। 44,000 भन्दा धेरै सुझाव डिजिटल माध्यमबाट प्राप्त। मिटर ब्याज पीड़ित र सरकार बीच आज निर्णायक वार्ताको तयारी। सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय। विशेष अदालतको अध्यक्षका लागि न्यायाधीश वासुदेव आचार्य को नाम सिफारिश। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरोटीमा छोड्न अदालतको आदेश। कञ्चनपुरमा जापानिज इन्सेफलाइटिसको जोखिम। 13 थुममा सामुदायिक वनको नेतृत्वमा सिस्नुको प्रशोधन। खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरकारवालाको माग। बंगलादेशका अपदस्थ पूर्व प्रधानमन्त्री हसिना स्वदेश फर्किने तयारी गर्दा राजनैतिक हलचल। अमेरिका र इरान बीच पुनः वार्ताका लागि मध्यस्थकर्ता पाकिस्तानको ताकेता। हर्मुजमा अमेरिकी लड़ाई। र एससीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटमा नेपालले आज यूएसँग खेल्दै आईसीसीद्वारा भारतीय तीव्र गतिका बलरमाथि आचार संहिता उल्लंघनको कार्यवाही। मरिसस आईसीसीको 111 सदस्य देश। साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले राजेश मानन्धरले फितकोली .com बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। केही दिन अगाडि केही संचार माध्यम र राजनैतिक नेतृत्वको घरको अगाडिपट्टि त्यहाँ गाड़ी तेर्स्याइएको थियो, पछि ट्राफिक प्रहरीले नियन्त्रणमा लियो र केही जरिवाना गराएर छोडेका खबरहरू सार्वजनिक भए र त्यो कसले त्यहाँ छोडेको थियो र किन राखिएको थियो, कार्यवाही गर्नुपर्ने माग पनि सामाजिक सञ्जालमा आइरहेको छ। यहाँ दुईजना व्यक्ति छन्, एउटा खुल्ला क्षेत्रमा हिँड्दै गरेको अवस्था देखाइएको छ भने त्यहाँ हिँडिरहेका मध्ये एकजना व्यक्तिले हात औंला ठड्याएर नजिकै रहेका अर्को व्यक्तितर्फ केही भन्दैछन्। माथि यस्तो लेखेको छ, घर घरको ढोका ढोकामा गाड़ी पार्किङ गरेर मुख थुन्न खोज्या हो कि लोकतन्त्र बचाउन खोज्या हो?
0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाको

0: उपत्यकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ दुई बाँसबोटे मेलुङ दुई सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई तीन अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
1: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेटपु दोलखा।

बिहान 7 बजे को हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो

0: 10.69% बजेट खर्च र अमेरिका इरान वार्ता पुनः शुरू गर्न पाकिस्तानको आग्रह
1: होइन पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ कता जान लागिस् बिहेतिर हो कि क्या हो
2: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्छ होइन
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
3: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो
2: के हुनु नि भित्ति मनोकामनाको कुरा हो नि होइन
1: हो नि पाँडे मनोकामना नै किन बरु भन् न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
1: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
2: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
3: पाण्डहरू गइहालौ न

0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
1: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
2: अब समाचार विस्तारमा। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाएको छ। प्रधानमन्त्री शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले बुधबार प्रतिवेदन पेश गरेको हो। सरकारले 2082 चैत 13 गते जारी गरेको शासकीय सुधार सम्बन्धी सयबुधे कार्यसूची अन्तर्गत संविधान संशोधनको विषयमा राष्ट्रिय सहमति निर्माण गर्ने उद्देश्य सहित कार्यदल गठन गर्ने व्यवस्था गरेको थियो। सोही कार्यसूची अनुसार 2082 चैत 16 गतेको मन्त्री परिषद बैठकले कार्यदल गठन गरेको थियो। कार्यदलले 2082 चैत 25 गतेदेखि काम शुरू गरी दोस्रो पटक थपिएको म्यादभित्र प्रतिवेदन तयार पारी सरकारलाई बुझाएको हो। यस अवधिमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेताहरू, संविधानवेद, कानूनवेद, पूर्व न्यायाधीश, पूर्व महान्यायाधिवक्ता, पूर्व कानून सचिव, पूर्व प्रशासक, मामिला प्रतिनिधि, संचारकर्मी तथा निजी क्षेत्रका प्रतिनिधि सहित 184 जना विज्ञसँग प्रत्यक्ष परामर्श गरिएको थियो। आम नागरिकको सहभागिता सुनिश्चित गर्न वेबसाइट मार्फत सार्वजनिक सूचना पनि जारी गरिएको थियो। त्यस क्रममा स्वदेश तथा विदेशमा रहेका नेपालीबाट ईमेल र व्हाट्सएप मार्फत 44613 डिजिटल सुझाव प्राप्त भएका थिए। टेलिफोन तथा अन्य विद्युतीय माध्यमबाट पनि सुझाव संकलन गरिएको जनाइएको छ। नेकपा एमाले संघको सहकार्य नेपाली कंग्रेसले तोडेपछि प्रदेशहरूमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ़ेको छ। मुख्य गरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ सरकार गठनबारे प्रक्रिया अघि बढ़ाइएको हो। कर्णालीमा एमालेका मुख्यमन्त्री इमलाल कडेल विरूद्ध बिहिबार कंग्रेस र नेकपाले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बुधबार एमाले तर्फका सबै मन्त्रीलाई बर्खास्त गरेका थिए। आफ्ना मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमाले कंग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो। प्रमुख सत्ता साझेदार एमाले समर्थन फिर्ता लिए लगत्तै नेकपाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको छ। नेकपाका नेताहरू नयाँ सरकार गठनबारे दुवै दलसँग छलफल भइरहेको बताउँछन्। नेकपाका प्रवक्ता प्रकाश ज्वालाले सुदूरपश्चिमको नेतृत्व लिने प्रदेश तहको निर्णय भए पनि सत्ता सहकार्यबारे टुंगो लागि नसकेको बताएका छन्। एमालेसँग सत्ता सहकारी गर्ने सहमति भइ नसकेको उनको भनाई छ। उनका अनुसार कंग्रेस र एमाले दुवैसँग सत्ता सहकारीबारे छलफल भइरहेको छ। सुदूरपश्चिममा जस्तै कर्णाली प्रदेशको सरकार बदल्ने प्रक्रिया पनि अगाडि बढ़ेको छ। सरकारबाट बाहिरिएपछि कंग्रेस नेताहरूले नेकपासँग मिलेर मुख्यमन्त्री कडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। 40 सदस्यीय प्रदेश सभामा नेकपाले जोसँग सहकारी गरे पनि बहुमत पुग्नेछ। सुदूरपश्चिममा कंग्रेससँग 14, नेकपासँग 13 र एमालेसँग 10 सीट रहेको छ। स्रोतका अनुसार नेकपाले कर्णालीमा सरकारको नेतृत्व दावी नगर्ने करिब टुंगो लागेको छ। तर कंग्रेसलाई सरकार बनाउन समर्थनको निर्णय भने पनि भइसकेको छैन। नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ़ेको सुदूरपश्चिम र कर्णालीमा सरकार गठन गर्दा पनि तीनै दल मिल्नुपर्छ भन्ने नीति लिने एमाले नेत्री पम्फा भूषालको भनाई छ। नेताहरूका अनुसार पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि यही प्रस्ताव कंग्रेस र एमाले नेतृत्वसँग राखेका छन्। जिरी नगरपालिकाले चालू आर्थिक वर्ष 76.69% बजेट खर्च गरेको छ। जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीका अनुसार चालू वर्ष 2082-83 चालू तर्फ 81.14% र पूँजीगत तर्फ 67.79% बजेट खर्च भएको हो। नगरपालिकाको कुल बजेट खर्च 76.69% रहेको छ। चालू आर्थिक वर्षको कुल बजेट खर्च 46,44,60,358 रूपियाँ छ, जसमा चालूतर्फ 32,76,85,897 रूपियाँ र पूँजीगततर्फ 13,67,74,460 रूपियाँ खर्च भएको खत्रीले जानकारी दिइन्। नगरपालिकाको चालू वर्षको कुल बजेट 60,55,89,000 थियो। बिहिबार आयोजना गरिएको जिरी नगरपालिकाको सार्वजनिक सुनवाईमा यस्तो जानकारी दिइएको हो। नगरपालिकाले एक वर्षको अवधिमा 56,07,13,124 रूपियाँ आमदानी गरेकोमा आन्तरिक तर्फको आमदानी 1,85,77,559 रूपियाँ रहेको छ। चालू वर्ष जिरी नगरपालिकामा 140 योजनाहरू उपभोक्ता समिति मार्फत कार्यान्वयन भएकोमा 138 कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नहरूको नगर प्रमुख मित्र बहादुर जिरेल, उप प्रमुख कृष्ण बाया बुढाथोकी खड्का, प्रमुख प्रशासकीय अधिकृत खत्री, ओडा अध्यक्षहरू नरबहादुर जिरेल र पदेमान जिरेलले जवाफ दिएका थिए। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नगर सभापति खेतराज घिमिरे, नेकपा एमालेका अध्यक्ष टपेन्द्र खड्का, नेकपाका कार्यवाहक अध्यक्ष मोहन खड्का, नेपाली कंग्रेसका मेन बहादुर जिरेल र राप्रपाका रामकाजी खड्काले जिरीको विकास निर्माण र सार्वजनिक सरोकारको विषयमा आफ्नो सुझाव राखेका थिए। कार्यक्रममा इलाका प्रहरी कार्यालय जिरीका प्रमुख प्रहरी निरीक्षक विवेक घिमिरे, जिरी उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कार्की, जिरी प्राविधिक शिक्षालयका प्रमुख तेज प्रकाश सापकोटा र जिरी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अनुप लामिसानेले सम्बन्धित सरकारको विषयमा भनाइराखेका थिए। सार्वजनिक सुनवाईमा जिरी माविका प्रधानाध्यापक कुमार जिरेल, पर्यटन व्यवसायी तेजस्वी बस्नेत, तुलखा एकीकृतका सचिव ईश्वर कार्की, स्थानीय अगुवा कर्णबहादुर जिरेल लगायतले जिरीको सरकारको विषयमा आफ्नो सवालहरू राखेका थिए। जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलले भ्रष्टाचार भएको भए पुष्टि गरेर देखाउन चुनौती दिएका छन्। आफूहरू निर्वाचित भएर आएको पहिलो दिनदेखि नै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति अपनाएको उल्लेख गर्दै उनले व्यथित भ्रष्टाचार र अनियमितता भएको भए तत्काल छानबिन गर्न भनेका छन्। बिहिबार आयोजित जिरी नगरपालिकाको चालू वर्षको तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार वक्ताको रूपमा बोल्दै नगर प्रमुख जिरेलले भ्रष्टाचार न्यूनीकरण र सुशासनयुक्त नगरपालिका बनाउने आफूहरूको अभियान रहेको बताएका हुन्। कार्यक्रममा बोल्दै नगर प्रमुख जिरेलले आर्थिक पारदर्शिता र सुशासनकै कारण जिरी नगरपालिका जिल्लाकै स्थानीय तहहरूमध्ये उत्कृष्ट भएको बताए। नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउनुमा भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता र कर्मचारीहरूको मेहनतको प्रतिफल भएको उनको भनाई छ। राष्ट्र सेवा कर्मचारीको भूमिकाको प्रशंसा गर्दै नगर प्रमुख जिरेल भक्कानिएका थिए। उनले नगरपालिकाको पूर्वाधार विकास तथा सामाजिक विकासका क्षेत्रमा सकारात्मक कामहरू भएको बताएका छन्। हामीसँग अझै समाचार बाँकी नै छन्। तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
3: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोट भत्काहरू, टेन्ट, कुर्सी, भाँडा कुँडा, म्युजिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त? अब
4: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
5: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
6: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, सायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
7: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98-5-12-42-883, 98-4-10-22-883 र कृष्ण श्रेष्ठ 98-64-00-20-1। 41
8: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा
9: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
10: होइन है बुढा डिडिसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको
11: बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दुध ल्याउन सक्दैनौ
12: हेर हेर यो बुढीको गनगन मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
11: तिमी कुन जमानामा छौ दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न
12: ल ल म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु
9: आहा कति मिठो दुध अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा
13: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरिकोट बजारको नम्बर वान डिडिसी दुध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
14: बिक्री केन्द्रहरू चरिकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमौती चपे भिरकोट साथै कारखाना र परका क्षेत्रहरू
13: दोलखा दुग्ध उद्योग लिमिटेड चरिकोट दोलखा सम्पर्क 049-421-020
2: तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ अब बाँकी समाचार सरकारले आर्थिक वर्ष 2083-84 लागि ल्याएको 21 अर्ब 24 करोड़ रूपियाँको बजेट आजदेखि कार्यान्वयनमा आएको छ नयाँ आर्थिक वर्ष 2083-84 आजदेखि शुरू भएसँगै बजेट कार्यान्वयनमा गएको हो सरकारले चालू आर्थिक वर्षका लागि कुल 21 अर्ब 24 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ अर्थमन्त्री डाक्टर सोनी मुवागले जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै बजेटको आकार सार्वजनिक गरेका थिए कुल बजेट मध्ये चालू खर्चतर्फ 12 अर्ब 70 अर्ब 58 करोड़ रूपियाँ अर्थात 59.8% विनियोजन गरिएको छ सरकारले राष्ट्र सेवक कर्मचारीको मनोबल उच्च बनाउन र महँगीको चापलाई सम्बोधन गर्न तलब मानमा उल्लेख्य वृद्धि गरेको छ जुन वृद्धि आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै कार्यान्वयनमा गएको छ अर्थमन्त्री सोनी मुवागले जेठ 15 बजेट भाषण गर्दा कर्मचारीहरूको शुरू तलब स्केलमा 10% वृद्धि गरिएको जानकारी दिएका थिए पछिल्लो 4 वर्षदेखि कर्मचारीको तलब नबढ़ेको अवस्थालाई मध्यनजर गर्दै हाल कायम रहेको महँगी भत्तालाई समेत निरन्तरता दिई यो नयाँ व्यवस्था लागू गरिएको उनको भनाइ छ बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले शुरू स्केलमा 10% तलब वृद्धि गरिएको र कार्य सम्पादनको आधारमा पारिश्रमिक दिने पद्धतिको शुरूआत गर्न थप 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताएका थिए नयाँ व्यवस्थाबाट कर्मचारीहरूले हाल खाइपाई आएको पारिश्रमिकमा कुल करिब 21% वृद्धि भएको छ यस तलब वृद्धिसँगै निजामती जंगी र शिक्षकहरूको ग्रेड सहितको न्यूनतम तलब करिब 40,000 रूपियाँदेखि अधिकतम 1,00,000 रूपियाँ भन्दा माथिसम्म कायम भएको छ अर्थात तल्लो तहका कर्मचारीको न्यूनतम 40,000 र उच्च ओहदामा 1,00,000 भन्दा बढ़ी हुनेछ जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसून वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ महाशाखाका अनुसार मनसूनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुनेछ महाशाखाका अनुसार बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भूभाग कोशी बागमती लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भाग तथा लुम्बिनी प्रदेशको तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ न्याय परिषदले एकैपटक 207 न्यायाधीशको सरुवा गरेको छ। उच्चका 50 र जिल्ला अदालतका 175 गरी एकैपटक 207 न्यायाधीशहरूको सरुवा गरिएको हो। परिषदको हिजो बसेको बैठकले न्यायाधीशहरूको व्यापक सरुवा गरेको छ। जस अनुसार दोलखा जिल्ला अदालतका न्यायाधीश रामप्रसाद नेउपानेको धादिङमा सरुवा भएको छ। दोलखामा काठमाडौँ जिल्ला अदालतबाट मणिराम नेउपाने आउने भएका छन्। यसै गरी रामेसाप, सिन्धुली, काभ्रे पलाञ्चोक, चितवन, मकवानपुर लगायतका जिल्लाका न्यायाधीशको पनि सरुवा भएको छ। बागमती प्रदेश सरकारका नेकपा एमालेका मन्त्रीहरूको राजीनामा रोकिएको छ। सत्ता समीकरणमा फेरबदल देखिएसँगै बागमती प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूको राजीनामा रोकिएको हो। हिजो मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई सामूहिक राजीनामा बुझाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको एमाले पार्टी केन्द्रको निर्देशनपछि पछि हटेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा एमालेका तर्फबाट कंग्रेस नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा रोकिएको हो। बागमतीमा एमालेका 6 मन्त्री रहेका छन्। प्रदेश एमालेको तर्फबाट प्रदेश स्वास्थ्य मन्त्री रहेका किरण थापा मगरले राजीनामाको तयारी केन्द्रको निर्देशनसँगै तत्कालका लागि रोकिएको बताएका छन्। बागमती प्रदेश सरकारमा एमालेबाट कृषि तथा पशुपक्षी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेश चन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरत बहादुर केसी, स्वास्थ्य मन्त्री किरण थापा र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्। मन्त्री परिषद बैठक लगत्तै एमालेका मन्त्रीहरू मुख्यमन्त्री कार्यालयबाट बाहिरिएका छन्। इजरायलले नेपालबाट दीर्घकालीन स्याहार केन्द्र केयर गिभरमा काम गर्न 1115 नेपाली श्रमिक छनौट गरेको छ। केयर गिभरका लागि 2300 माग भए पनि अंग्रेजी भाषा परीक्षामा 1231 उत्तीर्ण भएकोमा लकी ड्र मार्फत यो सो संख्यामा छनौट भएका हुन्, जसमा 75% पुरूष र 25% महिला रहेका छन्। इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण पिभाले लकी ड्र मार्फत वरियता सूची तयार गरेको हो। वैदेशिक रोजगार विभागले अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेका 1231 कागजात परीक्षण गरी 1140 नाम पिभामा पठाएको थियो। तीमध्ये मापदण्ड पूरा गरेका 1115 अन्तिम रूपमा छनौट गरिएको हो। इजरायली सरकारको छनौटमा परेकाहरूको वरियता सूची वैदेशिक रोजगार विभागलाई पठाइएको छ। सोही आधारमा अब श्रमिक पठाउने प्रक्रिया अघि बढ़ाइनेछ। पिभाले नेपालका लागि थप 800 नयाँ कोटा पनि स्वीकृत गरेको छ। यसअघि अपुग रहेको 1185 कोटा र नयाँ 800 कोटा जोडेर अब 1985 लागि पुनः भाषा परीक्षा सञ्चालन गरिनेछ। अब शेयर धितो राखेर पनि 80% कर्जा पाइने भएको छ। साथै सार्वजनिक यातायातको रूपमा प्रयोग हुने यात्रुवाहक ठूला विद्युतीय सवारी साधनले 80% ऋण पाउने भएका छन्। आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेखित विषयलाई राष्ट्र बैंकले निर्देशन मार्फत लागू गरेको छ। प्रस्तुत छ एक रिपोर्ट।
15: सबल कम्पनीको शेयर धितो राख्दा अब मूल्यको 80% कर्जा पाइने भएको छ। राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत कम्पनीको सबलताका आधारमा 80% कर्जा पाइने व्यवस्था गरेको हो। हाल सबै कम्पनीका शेयरमा मूल्यको 70% मात्रै कर्जा पाइने व्यवस्था छ। अब भने कम्पनीको सबलता विश्लेषण गरेर शेयर धितो कर्जा लिन चाहेको हकमा 10% थप कर्जा पाइने व्यवस्था गरिएको हो। आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेखित विषयलाई राष्ट्र बैंकले निर्देशन मार्फत लागू गरेको छ। धितो पत्र विनियम बजारमा सूचीकृत संस्थाको शेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको यस्तो कर्जामा धितो मूल्याङ्कन गर्दा नेप्सेबाट प्रकाशित पछिल्लो 180 कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्य मध्ये जुन कम छ। सो मूल्यको बढ़ीमा 70% रकमसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था छ। संस्थाको सबलता विश्लेषण गर्दा चुक्ता पूँजीको आकार धितपत्र सूचीकरण भएको न्यूनतम अवधि नाफा रहेको तथा लाभांश वितरण गरेको अवस्था र समय अवधि क्रेडिट रेटिङ नियम के व्यवस्थाको पालना नियमित साधारण सभा सम्पन्न भए नभएको जस्ता विषय अध्ययन हुनेछ। एक पटक कर्जा प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको शेयरको पुनः मूल्याङ्कन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा भने नपाइने व्यवस्था केन्द्रीय ब्याङ्कले गरेको छ। यसै गरी सार्वजनिक यातायातको रूपमा प्रयोग हुने यात्रुवाहक ठूला विद्युतीय सवारी साधनले पनि 80% ऋण पाउने भएका छन्। राष्ट्र ब्याङ्कले बिहिबार ब्याङ्क तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गर्दै ठूला विद्युतीय सवारी साधनको ऋण अनुपात 80% व्यवस्था थपेको हो। यस अघिदेखि सवारी साधन खरिद गर्न ऋण मूल्यको अनुपात अधिकतम 60% मात्र कायम गर्नुपर्ने व्यवस्था कायम छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
2: सवारी चालक अनुमति पत्र, इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीका लागि यातायात व्यवस्था विभागले अनलाइन मार्फत सेवा उपलब्ध गराउने भएको छ। आगामी 2083 साल साउन 1 गतेदेखि लागू हुने गरी यो सेवा शुरू हुन लागेको हो। अब लाइसेन्सका लागि फारम भर्दा सेवा लिन चाहनेहरूले राष्ट्रिय परिचय पत्र वा नागरिक एपमा रहेको क्यूआर स्क्यानरबाट स्क्यान गरी अटोफिल मार्फत सजिलै फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ। अन्यको हकमा भने साबिक अनुसार नै हुनेछ। सेवाग्राहीलाई थप सहजता प्रदान गर्न राजस्व भुक्तानी समेत अनलाइन मार्फत नै गर्न सकिने व्यवस्था गरिएको छ। यदि सेवा प्रवाहको क्रममा कुनै किसिमको समस्या, गुनासो वा सुझाव आएमा विभागको आधिकारिक इमेलमा सम्पर्क गर्न सकिनेछ। बागमती प्रदेशका पत्रकारले स्वास्थ्य उपचारमा सहुलियत पाउने भएका छन्। बागमती प्रदेश सरकारले पत्रकारलाई प्रदेश अस्पतालबाट स्वास्थ्य उपचार सेवामा सहुलियत दिने भएको हो। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले मन्त्री स्तरीय निर्णय अनुसार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको सिफारिशमा पत्रकारलाई स्वास्थ्य सेवामा 50% सहुलियत दिने जानकारी दिए। प्रदेश अस्पतालले आईसीयू, प्रयोगशाला, एक्सरे, सीटी स्क्यान, एमआरआई, भिडियो एक्सरे सेवामा 50% छूट दिने व्यवस्था गरेको हो। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले अमेरिका र इरानबीच वार्ता पुनः शुरू गर्न आग्रह गरेको छ। अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारी पत्र एमओयू कार्यान्वयन गर्दै वार्ता पुनः शुरू गर्न आग्रह गरेको हो। मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले सम्भाव्य वर्तमान संकट समाधानको सबैभन्दा प्रभावकारी माध्यम भएको जनाएको छ। पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले बिहिबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा समझदारी पत्रको कार्यान्वयन चुनौतीपूर्ण बने पनि सबै पक्षलाई हिंसा रोक्न र प्राविधिक तहको वार्ता पुनः शुरू गर्न प्रोत्साहन गरिने बताएका छन्। पाकिस्तानले अमेरिका र इरान बीच वार्ता पुनः शुरू गर्न आग्रह गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना विदा चाहन्छु। नमस्ते।
16: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
17: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
18: हाम्रा सेवाहरू
17: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
18: 24 घण्टा आकस्मिक सेवा,
17: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
18: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
17: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
18: 24 घण्टा फार्मेसी सेवा,
17: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
18: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
17: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
18: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
17: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
18: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
19: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन,
17: अन्य थप जानकारीको लागि
19: सम्पर्क नम्बर 0947120।
18: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पिपल डाँडादेखि लड्के खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पिपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
1: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: गौरी शंकर संरक्षण क्षेत्र आयोजना को अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 104.1 FM 802 र 104.1 FM 844
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
4: आफे ओइमा ए पाडे सोर्टे कसको टिभी बोकेर हिँड्यौ निकै हतारमा छौ त
5: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
4: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरीघ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
5: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
6: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सिपेमा
7: यहाँ फ्रिज डिप फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
8: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
9: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीघ्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449061414

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।
2: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9764397722।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ज्या कस्त खाल्ल दूध पाणी मिसाय करायच आणि त खा देन।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्त, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949420।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
0: 24 घण्टा
1: हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरा

0: एड्स संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आफे होइन ए पाडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
2: कठै बरी लैलै, कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सके गर्ने।
2: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा दिसौँ सिपेमा। यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449061414।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बहिनी बाँडी त तो राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाउ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था

0: का रासायनिक मल का लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारी का लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर 4 काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।

0: അപ്പേ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കറെ ഹിടിയോ നിക്കേ അവതാർമാ സൗത്ത
1: ഗട്ടേ ബരിലേലെ വാസ്കോ ടി വി പോക്നോനി ഭിട്ടി ആപ്നേ ടി വി ബിഗ്രിയോ അനി ബനൗന ജന ലാഗി കുടി ബനൗനി പുക്ക ഉലട്ട വൈന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सिपेमा यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: यो हो हाम्रो रेडियो 103.4 MHz

0: सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 MHz चरीकोट चरीघ्याङ दोलखा 97.1 FM 802 र 97.1 FM 844
3: यो हो हाम्रो रेडियो 103.4 MHz
4: बहिनी बाँडी त राम्रो लुगा लगाएर पो हिँडेछस् कता जान लागिस् बिहेतिर हो कि क्या हो
5: कहाँ बाटो बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
6: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो
5: के हुनु नि बित्ति मनोकामनाको कुरा हो नि होइन
4: हो नि पाँडे मनोकामना नै किन बरु भन् न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
5: यहाँ स्वदेशी त्यो त्यहाँ विदेशी कपडा
7: नेपालकी चर्चित आइटम डान्सर माला लिम्बु र भारतीय रियालिटी सो डीआईडी का नेपाली धमाकेदार डान्सर सुनिल छेत्री एक साथ म्युजिक भिडियोमा काम गर्ने हामीलाई जानकारी दिएका छन्।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: होइन बाँडे त तर राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
3: पाण्डहरू गइहालौ न, सकिगयो नि।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरू ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0949412020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली, चरीकोट दोलोखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगुचार सिङ्गटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ। के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए

0: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर, दोलखा।

मेला छिटो सक्न पर्ने भएको छ। तिमीहरू कता हो कता हो? पानी धेरै भइसक्यो मेलामा। ल खेतालीहरू पनि छिटेर गर, आज त मेला सकेर छिटै उकालो लाउनु पर्छ।

0: हटेर सो चर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे। सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नाग नगिनी देवी देवता सबैले काइलाको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई।

ए हालियो सहाई खेताली अंत खेले ब।

ल है अलि छिटो छिटो गर्नु अलि अगाडि तार है।

0: लौ लौ चटै पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यो हो हाम्रो रेडियो 103.4 MHz।
5: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
6: कहाँबाट बिहेमा जानु, यो त मनोकामना।
1: र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन, तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
1: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाँडे, मनोकामना नै किन, बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
1: पाण्डहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाई चरीफुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जिउनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोडनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 049-412-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

देशको दुई बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। संघीय संसदका सांसदले आगामी भदौ 29 गतेसम्म सम्पत्ति विवरण बुझाउन पर्ने भएको छ। उपसचिव अधिराज राईले आज जारी गरेको विज्ञप्तीमा राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदलाई 60 दिनभित्र विवरण बुझाउन भनिएको हो। भ्रष्टाचार निवारण ऐन 2059 दफा 50 एक र अख्तियार तोरोपाई अनुसन्धान आयोग ऐन 2048 दफा 31 उपदफा 1 प्रयोजनका लागि विवरण बुझाउनु पर्ने उल्लेख छ। आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्ति स्रोत वा निस्सा सहितको विवरण खामबन्दी गरेर बुझाउन भनिएको छ। बागमती प्रदेश सरकारले आजदेखि कायम हुने गरी 6 मन्त्रालय खारेज गरेको छ। 14 घटाएर सरकारले 8 मात्रै मन्त्रालय यथावत राखेको हो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज 6 मन्त्रालय खारेज गर्दै प्रदेश प्रमुख कार्यालयमा मन्त्रालय कार्य विभाजनको सिफारिश गरेका छन्। बानियाले 8 मन्त्रालय गर्ने र खारेजमा परेका मन्त्रालयका मन्त्रीलाई बिना विभागीय जिम्मेवारी तोक्न सिफारिश गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले 8 नयाँ मन्त्रालयको कार्य विभाजन तोकेका छन्। सिफारिश अनुसार कंग्रेस र एमालेका 6 मन्त्रीहरू अब बिना विभागीय जिम्मेवारीमा रहने भएका हुन्। गत 22 वैशाखमा बसेको प्रदेश मन्त्री परिषद बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्री तथा प्रमुख कार्यालयमा मन्त्रालय कार्य विभाजनको सिफारिश गरेका छन्। मानियाले 8 मन्त्रालय गर्ने र खारेजमा परेका मन्त्रालयका मन्त्रीलाई बिना विभागीय जिम्मेवारी तोक्न सिफारिश गरिएको मुख्यमन्त्री

0: देखि लागू भएको फूल सुदूरपश्चिम प्रदेश सरकार आजदेखि बेखर्ची बनेको छ। आगामी आर्थिक वर्ष 2083-84 का लागि प्रदेशसभामा पेश गरिएको बजेट असार मसान्तभित्र पारित हुन नसकेपछि आजदेखि प्रदेश सरकार बेखर्ची बनेको हो। प्रदेशले यसअघि पनि आर्थिक वर्ष 81-82 दुई महिनासम्म बजेट शून्यता भोगेको थियो। सुदूरपश्चिम प्रदेश सरकार दोस्रो पटक बजेट शून्यतामा पुगिसकेको छ। यस पटक पनि सत्ता साझेदार नेपाली कंग्रेस र नेकपा माले बीच बजेटलाई लिएर चर्किएको विवाद अन्तत गठबन्धन नै टुट्ने अवस्थामा पुगेपछि बजेट अलपत्र परेको हो। आर्थिक वर्षको अन्तिम दिन बिहिबारसम्म सरकारले बजेट कार्यान्वयनका लागि कुनै वैकल्पिक कानूनी व्यवस्था गर्न नसकेपछि प्रदेश सरकार आजदेखि खर्चविहीन बनेको छ। नयाँ आर्थिक वर्ष आजदेखि शुरू भएको छ, तर बजेट अभावमा कुनै पनि सरकारी निकायले नयाँ खर्च गर्न पाउने छैनन्। सहकारी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामेछानेलाई धरोटीमा सार्न आदेश दिएका न्यायाधीश वासुदेव आचार्य विशेष अदालतको अध्यक्षमा नियुक्त भएका छन्। न्याय परिषदले गरेको निर्णय अनुसार आचार्यलाई अध्यक्षमा तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको हो। अब मन्त्री परिषदले पदस्थापनको निर्णय गर्नेछ। यसअघि आचार्य उच्च अदालत तुलसीपुरको पुटुली जालसमा कार्यरत थिए। टोलमा हुँदा उनी र अर्का न्यायाधीश तेज नारायण पौडेलको इजालसले 2082 पुस 3 गते सुनवाई गर्दै सुप्रिम सहकारीको रकम अपसरण मुद्दामा थरोटी राखेर सार्न आदेश दिएको थियो। इजालसले बैंक ग्यारेन्टी 2,74,84,000 रूपियाँ बेगु रकम सुरक्षित गर्ने र बेगु बमोजिमका धरोटी रकम बुझाएर सार्न आदेश दिएको थियो। सो आदेशपछि रवि लामिछाने पूर्वपक्षका लागि थुना बाहिर छन्। न्याय परिषदले करिब 11 महिनामै विशेष अदालतको नेतृत्व परिवर्तन गरेको छ। गत वर्ष भदौमा जिम्मेवारी पाएका विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्टलाई उच्च अदालत सुर्खेतमा सरुवा गरिएको छ। उनको ठाउँमा हाल सर्वोच्च अदालतमा काजमा रहेका उच्च अदालतका न्यायाधीश वासुदेव आचार्यलाई तोक्न सिफारिश गरिएको छ। सरकारले न्याय परिषदको परामर्शमा विशेष अदालतको अध्यक्ष तोक्ने कानूनी व्यवस्था छ। व्यवसायी दीपक भट्टलाई चलाइएको मुद्दामा नेपाली कंग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देवाका छोरा जयवीर देवा पनि अनुसन्धानमा तानिएका छन्। भट्टको हित नियन्त्रणमा रहेको हिमालयन एसेट म्यानेजमेन्ट प्रणालीबाट जयवीरको लगानी रहेको दुईवटा कम्पनीमा 2,60,00,000 रूपियाँ पठाइएको पाइएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जनाएको छ। जयवीरको लगानी रहेको स्कलर इन्टरनेशनल र डीजी हममा भट्टको कम्पनीबाट भुक्तानी गरेको पाइएको हो। यस विषयमा पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। पूर्व अर्थमन्त्री एवं हिमालय उपाध्यक्ष विष्णु पौडेल विरूद्ध मुद्दा दायर गर्दै विभागले जयवीरमाथि पनि अनुसन्धान गरिरहेको जनाएको हो। विभागले यसअघि बाटै शेरबहादुर देवा र उनकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजु राणा देवामाथि पनि अनुसन्धान गरिरहेको छ। हाउस दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु विवाहका लागि भोट भत्केर टेन्ट कुर्सी भाँडा कुँडा म्युजिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त भन्ने
3: तपाईँले त्यति पनि थाहा छैन खड्काजी। तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
2: सबै सेवा छ।
4: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे

0: भूस्पति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक ओइटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
1: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383, 98410282483 र कृष्ण श्रेष्ठ 98640021।
2: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस, चरिकोट, दोलखा।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्य तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 94.1 FM 802 र 94.1 FM 844

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 22।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

दिउँसो 3 बजेको हाम्रो समाचारमा हजुरको नमस्कार। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देवा लडेर घाइते भएका छन्। हङकङमा रहेका देवा हङकङमै लडेर घाइते भएका हुन्। उनी केही दिनअघि पाठमा लडेको र दायाँ हात भाँचिएको बताइएको छ। पूर्व प्रधानमन्त्री देउवा निकट स्रोतले घटनाको पुष्टि गर्दै उनी त्यहाँका स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको जनाएको छ। ललितपुरको चावला खेल स्थित सदर चिड़ियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ। काग, गिद्ध, हाँस लगायतका पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना गत 5 असारदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिड़ियाखाना पुनः सञ्चालनमा ल्याइएको हो। चिड़ियाखाना प्रशासनका अनुसार व्यवहार पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिड़ियाखाना पुनः खोल्ने निर्णय गरेको हो। चिड़ियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिड़ियाखाना बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म प्रवेशका लागि खुला रहनेछ भनी अवलोकनकर्ताले बेलुका 5 बजेभित्र बाहिरिसक्नुपर्नेछ। सदर चिड़ियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पंक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। पशु रोग अनुसन्धान प्रयोगशाला तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिड़ियाखाना पुनः खोल्ने निर्णय गरेको हो। चिड़ियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिड़ियाखाना

लो आर्थिक वर्ष 2013-84,985 जना निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन्। उनीहरूले 58 वर्षीय उमेर हत्तता पदावधि पूरा भई अनिवार्य अवकाश पाउने भएका हुन्। राष्ट्रिय किताबखानाका अनुसार संघ प्रदेश तथा स्थानीय तहमा कार्यरत 92,520 जना निजामती कर्मचारी मध्ये विशिष्ट श्रेणी वा सो सरहका 20 जना र सहसचिव वा सो सरहका 87 जना कर्मचारीले चालू आर्थिक वर्षमा अनिवार्य अवकाश पाउनेछन्। यो वर्ष अनिवार्य अवकाश पाउनेमा उपसचिव वा सो सरहका 206, शाखा अधिकृत वा सो सरहका 320 जना छन्। सहायक स्तरका कर्मचारीतर्फ 773 जना र श्रेणी विहीनतर्फ 769 जनाले चालू आर्थिक वर्ष 2013-84 अवकाश पाउने किताबखानाले जनाएको छ। राष्ट्रिय किताबखानाको कार्य संचालन दिग्दर्शन 2072 अनुसार चालू आर्थिक वर्ष 2082-83 अनिवार्य अवकाश हुने निजामती कर्मचारीको सूची तयार पारिएको हो। संघीय संसदका सांसदले आगामी भदौ 29 गतेसम्म सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ। उपसचिव अधिराज राईले आज विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदले 60 दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने जनाएका हुन्। भ्रष्टाचार निवारण ऐन 2059 दफा 50 एक र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 दफा 31 उपदफा 1 प्रयोजनका लागि विवरण बुझाउनु पर्ने उल्लेख छ। आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्ति स्रोत वा निस्सा सहितको विवरण कामबन्दी गरेर बुझाउन भनिएको छ। बागमती प्रदेश सरकारले आजदेखि कायम हुने गरी 6 मन्त्रालय खारेज गरेको छ। 14 घटाएर सरकारले 8 मात्रै मन्त्रालय यथावत राखेको हो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज 6 मन्त्रालय खारेज गर्दै प्रदेश प्रमुख कार्यालयमा मन्त्रालय कार्य विभाजनको सिफारिश गरेका छन्। बानियाले 8 मन्त्रालय गर्ने र खारेजमा परेका मन्त्रालयका मन्त्रीलाई बिना विभागीय जिम्मेवारी तोक्न सिफारिश गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले 8 नयाँ मन्त्रालयको कार्य विभाजन तोकेका छन्। सिफारिश अनुसार कंग्रेस र एमालेका 6 जना मन्त्रीहरू अब बिना विभागीय जिम्मेवारीमा रहने भएका हुन्। गत 22 वैशाखमा बसेको प्रदेश मन्त्री परिषद बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यसहित 8 मन्त्रालय मात्रै रहने व्यवस्था आजदेखि लागू भएको हो। सुदूरपश्चिम प्रदेश सरकार आजदेखि बेखर्ची बनेको छ। चालू आर्थिक वर्ष 2083-84 लागि प्रदेशसभामा पेश भएको बजेट असारमा सान्तभित्र पारित हुन नसकेपछि आजदेखि प्रदेश सरकार बेखर्ची बनेको हो। प्रदेशले यसअघि पनि आर्थिक वर्ष 2081-82 दुई महिनासम्म बजेट शून्यता भोगेको थियो। सुदूरपश्चिम प्रदेश सरकार दोस्रो पटक बजेट शून्यतामा पुगिसकेको अवस्था छ। यसपटक पनि सत्ता साझेदार नेपाली कंग्रेस र नेकपा एमाले बीच बजेटलाई लिएर सर्किएको विवाद अन्तत गठबन्धन नै टुट्ने अवस्थामा पुगेपछि बजेट अलपत्र परेको हो। आर्थिक वर्षको अन्तिम दिनसम्म सरकारले बजेट कानूनका लागि कुनै वैकल्पिक कानूनी व्यवस्था गर्न नसकेपछि प्रदेश सरकार आजदेखि खर्च विहीन बनेको हो। चालू आर्थिक वर्ष आजदेखि शुरू भएको छ, तर बजेट अभावमा कुनै पनि सरकारी निकायले नयाँ खर्च गर्न पाउने छैनन्। नेपाल चीन सीमा जोड्ने तातो पानी नाका सञ्चालनमा आएको एक दिन नबित्दै पुनः बन्द भएको छ। 3 दिनपछि बिहिबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको नाका शुक्रबार बिहानदेखि पुनः ठप्प भएको हो। बिहिबार रातभर परेको अविरल वर्षापछि एक क्षेत्रमा माथिबाट बग्ने खोल्साको भेली सड़क बगाउँदा सीमा नाकाको आवाजात पूर्ण रूपमा रोकिएको हो। स्थानीय प्रशासनका अनुसार वर्षापछि खोल्साको पानी सड़कमै पसेर सड़क क्षतिग्रस्त बनेको छ। सोमबार लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै कुरो डाकलाङ क्षेत्रमा सड़क भाँसिएपछि अवरूद्ध बनेको कोदारी सड़क खण्ड मर्मत गरी बिहिबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो। सड़क डिभिजन कार्यालय चरीकोटले मर्मतपछि बिहिबार साँझ एकतर्फी रूपमा सञ्चालनमा ल्याएको सड़कमा कन्टेनर आवाजाव समेत सुचारू भएको थियो।
सड़क खुलेसँगै

0: 30 कन्टेनर सीमा पार गर्न सफल भएका थिए तर यो क्षेत्रमा सड़क पुनः भाँचिएपछि नाका फेरि बन्द हुन पुगेको हो। यो वर्ष मनसून ढिलो शुरू भएका कारण 27 असारसम्म कोदारी सड़क नियमित सञ्चालनमा थियो तर पछिल्ला दुई दिनदेखि परेको वर्षाले लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै वर्षेनी जोखिम मानिने एको क्षेत्रमा सड़क भाँसिने समस्या दोहोरिएको छ। हौस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचारबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: होइनै बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
2: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
2: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
3: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
4: पाण्डहरू गइहालौ न।
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98 44 0 65 293 र 98 44 21 11 99।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: ಹೋಯ್ ವಾಯ್ನೇ ಪಾಡೇಸ್ ರೊಟ್ಟಿ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕರ ಹಿಡಿಯೋ ನಿಕೈ ಹತಾರ ಮಾಸ ಹೌತ
1: ಕಥೆ ಬರಿಲೈಲೆ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಗ್ನೋನಿ ಭಿತ್ತಿ ಆಪ್ನೇ ಟಿವಿ ಬಿಗ್ರಿಯೋ ಅನಿ ಬನೌನ ಜಾನ ಲಾಗೆ ಕೊಡಿ ಬನೌನಿ ಪುಕ್ಕಾ ಉಲಟ ಹೋಯ್ನೇ
0: चिन्ता गर्नु पर्छ त सदर मुकाम चरीकोट बाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिन्छौ सिपेमा एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: यो हो हाम्रो रेडियो 103.4 MHz
5: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श 24 घण्टा इमर्जेन्सी सेवा आँखा सम्बन्धी सेवा दन्त सेवा फार्मेसी सेवा एक्सरे भिडियो एक्सरे रक्त परीक्षण होम सर्भिस ल्याब सेवा र निशुल्क टिकट अन्य विभिन्न सेवाहरू सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली बेगुचार सिङ्गुटी लामा बगर जाने बाटोको दायाँ पट्टि सम्पर्क नम्बर 97 67 39 57 22

What's the tune? What's the tune?

0: 好大功力发现哪里最爱好哦，我站了路，我站了了路，没完的垃圾我站了真的不行，完了果然牛逼个了爱看啊，我先管你好，我那啥我老都看我大家了了了了了了了
1: 他为了给一般的台阶的卡卡他为了把你个相不能相不能的背地是 rental and catering service 在这里面摆了一下
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428383 9842228383 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
5: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
5: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
6: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
5: अन्य थप जानकारीको लागि
6: सम्पर्क नम्बर 0494120।
2: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: AG the Gangster.
1: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: Punjabi Monday.
1: त्या कस्त खाल्लं दूध पाणी मिसाय करायचं आणि तर खांदे न
2: होइन बुढा डीडीसी को लोगो नभएको खुल्ला दूध कहाँबाट लिएर आएको
3: बच्चाहरूले पनि खाएनन्
2: झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
4: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
2: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
4: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
1: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
5: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
6: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमौती जपी भिरकोट साथै कारखाना र परका क्षेत्रहरू
5: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 049-421-020
7: राम्रो लुगा लगाएर पो हिँडेछ कता जान लागिस बिहेतिर हो कि क्या हो
8: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
7: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
9: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो
8: के हुनु नि बित्ति मनोकामनाको कुरा हो नि होइन
7: हो नि पाँडे मनोकामना नै किन बरु भन् न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
8: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
7: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
8: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
9: पाण्डहरू गइहालौ न सकिगो नि
6: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
10: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844111900
11: हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 94.1 FM 802 र 94.1 FM 844
3: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज

नमस्कार बेलुकी 5 बजे को हम समाचार में स्वागत साथ मार्छु म लक्ष्मी मन्त्रालय समायोजन सँगै बागमती प्रदेशको केही मन्त्रालयमा एउटै मन्त्रालयको काम हेर्न 3 जनासम्म मन्त्री रहने भएका छन्। मन्त्रालयको संख्या 14 बाट 8 छरिए पनि संगठन तथा व्यवस्थापन ओएनएम सर्वेक्षण सम्पन्न नहुँदा सम्म हालका मन्त्रालय व्यक्तिगत जिम्मेवारी बाँडेर काम सञ्चालन गर्ने व्यवस्था गरिएको हो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले मन्त्रालय पुनर्संरचनापछि विभागीय रहेका श्रम मन्त्रीलाई विभिन्न विषयगत जिम्मेवारी तोकेका हुन्। यसअघि मन्त्रालयको जिम्मेवारी पाएका 7 मन्त्रीसँगै बिना विभागीय मन्त्रीलाई विषयगत जिम्मेवारी दिएपछि नयाँ संरचना अनुसार मन्त्रालयको कार्य विभाजन लागू भएको हो। नयाँ व्यवस्था अनुसार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयमा 3 मन्त्रीले जिम्मेवारी सम्हाल्ने भएका छन्। स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा कञ्चन चन्द्र बादेसँगै किरण थापा मगरले स्वास्थ्य तथा उर्मिला नेपाली युवा तथा खेलकुद बेसे हेर्नेछन्। त्यसै गरी उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयमा मन्त्री बेन्दु श्रेष्ठ सँगै जयराम थापाले श्रम रोजगार तथा यातायात सुरेश श्रेष्ठले संस्कृति तथा पर्यटन विषयको जिम्मेवारी पाएका छन्। यस्तै आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयमा शिवराज अधिकारीसँगै बेनु राय माझी पौडेलले सहकारी विषय हेर्ने जिम्मेवारी पाएकी छिन् भने कृषि पशुपन्छी वन तथा वातन मन्त्रालयमा मधुसूदन पौडेलसँगै भरत बहादुर केसीले वन तथा वातन विषयको जिम्मेवारी सम्हाल्नेछन्। आर्थिक मामिला तथा योजना मन्त्रालय खाने पानी ऊर्जा तथा सिंचाई मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा पनि पर्यटन विषयको जिम्मेवारी पाएका छन्। यस्तै आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयमा शिवराज अधिकारीसँगै बेनु राय माझी पौडेलले सहकारी विषय हेर्ने जिम्मेवारी पाएकी छिन् भने कृषि पशुपन्छी वन तथा वातन मन्त्रालयमा मधुसूदन पौडेलसँगै भरत बहादुर केसीले

ने मन्त्रालयमा कृष्ण कुमार तामाङ र भौतिक पूर्वाधार मन्त्रालयमा डाक्टर दिनेश चन्द्र देवकोटाले निरन्तरता पाएका छन्। प्रदेश सरकारले गत वैशाख 22 गते मन्त्री परिषद बैठकबाट मन्त्रालय संख्या 14 8 झार्ने निर्णय गरेको थियो। नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै सो निर्णय कार्यान्वयनमा आएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले समाजमा अराजकता मचाउने र कानूनको बरखिलाफ गर्ने कामको नेतृत्व गरिरहेको आरोप लगाएका छन्। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले यस्तो आरोप लगाएका हुन्। सरकारको विरोध गर्ने युवालाई अधीन रोजगारी तथा विदेश जाने अवसरबाट वञ्चित गर्ने भन्दै उनले सरकारले त्रासको वातावरण सिर्जना गरिरहेको बताए। अध्यक्ष ओलीले वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढ़ेको र देश फाँसीवाद तर्फमा फैलिरहेको टिप्पणी गरे। कानूनी शासनको स्थापना गर्नुको सट्टा सरकारले कानून र नियम मिच्ने काम गरिरहेको उनको आरोप छ। ओलीले मीडियाको गेट अगाडि पार्किङ गरिएको घटनाबारे बोल्दै सरकारबाट यसो कार्य गराइएको आरोप लगाएका छन्। साथै मालेमाथि झुटको प्रचार गरेर सबैभन्दा बढ़ी प्रहार भइरहेको उनको भनाइ छ। चालू आर्थिक वर्ष 2083-84 1,985 जना निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन्। उनीहरूले 58 वर्ष उमेर हद तथा पदावधि पूरा भई अनिवार्य अवकाश पाउने भएका हुन्। राष्ट्रिय किताबखानाका अनुसार संघ प्रदेश तथा स्थानीय तहमा कार्यरत 92,530 जना निजामती कर्मचारी मध्ये विशिष्ट श्रेणी वा सो सरहका 20 जना र सहसचिव वा सो सरहका 87 जना कर्मचारीले चालू आर्थिक वर्षमा अनिवार्य अवकाश पाउनेछन्। यो वर्ष अनिवार्य अवकाश पाउनेमा उपसचिव वा सो सरहका 206 जना शाखा अधिकृत वा सो सरहका 320 जना छन्। सहायक स्तरका कर्मचारीतर्फ 993 जना र श्रेणीविहीनतर्फ 589 जनाले चालू आर्थिक वर्ष 2083-84 अवकाश पाउने किताबखानाले जनाएको छ। राष्ट्रिय किताबखानाको कार्य सञ्चालन दिग्दर्शन 2072 अनुसार चालू आर्थिक वर्ष 2082-83 अनिवार्य अवकाश हुने निजामती कर्मचारीहरूको सूची तयार पारिएको हो। ललितपुरको चावलाखेर स्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको छ। बर्फ संक्रमणका कारण 27 दिनदेखि बन्द रहेको चिडियाखाना आजबाट सर्वसाधारणका लागि खुल्ला गरिएको हो। काग गिद्ध हाँस लगायतका पंक्षीमा बर्फ संक्रमण पुष्टि भएपछि चिडियाखाना गत 5 असारदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षीहरूको उपचार सरसफाई तथा आवश्यक व्यवस्थापनका काम सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्फ भाइरस नदेखिएकाले चिडियाखाना पुनः संचालनमा ल्याइएको हो। चिडियाखाना प्रशासनका अनुसार बिहिबार पशु सेवा विभाग केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना पुनः खोल्ने निर्णय गरेको हो। चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिडियाखाना बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म खुल्ला रहनेछ। सदर चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पंक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। संघीय संसदका सांसदले आगामी भदौ 29 गतेसम्म सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ। उपसचिव अधिराज राईले आज जारी गरेको विज्ञप्तीमा राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदलाई 7 दिनभित्र विवरण बुझाउन भनिएको हो। भ्रष्टाचार निवारण ऐन 2059 दफा 50 एक र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 दफा 31 उपदफा 1 प्रयोजनका लागि विवरण बुझाउनु पर्ने उल्लेख छ।
नेपाल चीन सीमा जोड़ने तातो पानी नाका संचालनमा आएको एक दिन नबिग्दै पुनः बन्द भएको छ। तीन दिनपछि बिहीबार साँझबाट एकतर्फी रूपमा संचालनमा आएको नाका आज बिहानदेखि पुनः ठप्प भएको हो। बिहीबार रातभर परेको अविरल वर्षापछि कुछ क्षेत्रमा माथिबाट बग्ने खुल्साको

0: भेली सड़क बगाउँदा सीमानाका कागजात पूर्ण रूपमा रोकिएको हो। स्थानीय प्रशासनका अनुसार वर्षापछि खुल्साको पानी सड़कमै पसेर क्षतिग्रस्त बनेको छ। सोमबार लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै एकु र डाकलाङ क्षेत्रमा सड़क भाँसिएपछि अवरूद्ध बनेको कोदारी सड़क खण्ड मरमत गरी बिहिबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो। सड़क सुचारू भएसँगै 25 कन्टेनर सीमा पार गर्न सफल भएका थिए, तर एकु क्षेत्रमा सड़क पुनः भाँसिएपछि नाका फेरि बन्द हुन पुगेको हो। यो वर्ष मनसून ढिलो शुरू भएका कारण 27 असारसम्म कोदारी सड़क नियमित सञ्चालनमा थियो, तर पछिल्ला दुई दिनदेखि परेको वर्षाले लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै वर्षेनी जोखिम मानिने इको क्षेत्रमा सड़क भाँसिने समस्या दोहोरिएको छ। हाउस बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: आफै होइन ए पाडे सोटे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा दिसौँ सिपेमा। ए हाफ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98 44 39 81 42 र 98 44 01 60 814।

0: किन बडाबा
1: लु अब मन पर मात्र हुन्छ ह त्यसको रूप र कस्तो छ जिन्दगीमा एकखेप पनि व्यापोत बाउको बिडो थाम्नु पर्यो नि तैले सोचेर म गर्छन् स्वास्थ्य बज्या स्वास्थ्य छ ह स्वास्थ्य ए स्वास्थ्य छ ह

0: मुकुन्दे
1: किन बडा बा
0: अब रुपै त अब मात्र कालो भएर के बिग्रिन्छ त मन त सफा हुनु पर्यो क्या मुकुन्दे भइगो नि अनि लक्षिण अलक्षिण बानी बेहोरा कस्तो छ त त्यसको

0: बडाबा
1: अब गिरहस्थीका खातिर घरदम गर्न खस्रो त हाम्रो बोली पनि त हुनु पर्यो नि मिठा बोले त धन हेप्छन् हौ हिदाजा खोज नीति गर्नु परेन अनि कुल खानदान कस्तो छ त।

0: हजुर बडाबा
1: त्यो मारु रागी नाच्यो बज्जालाई केटी भए पुगिहाल्छ भविष्य सपार्न यसो अलिक गतिले गरी मनकै दाइजो हात लाउनु पर्छ क्या काबु एउटी छोरीलाई जति माग्यो त्यति दिन सक्छन् तिनीहरूले माग्न पर्छ लन्ठु।

0: मुकुन्दी होइन बडाबा मुकुन्द प्रसाद शर्मा भन्नुहोस्।
1: मुकुन्द प्रसाद शर्मा
0: मर्जी होस् बडाबा।
1: लौ हेर यो बाछो डुक्रेको तेरा तिग्रा सप्रेपछि के गन्थिस हामीलाई ठिक्क ढुन्डुकारी बज्या रीति थिति चाल चलन बागमतीमै चलाउने भइस होइन हेरौ तैले गरी खाएको म पनि
0: उहिलेका रीति कहिले बडाबा। सुन्नुहोस् दरु जिन्दगी भर नागे बसिन्छ तर दाइजोको नाउँमा फुट्टी सुकु लिए मारिदेऊ। दाइजो लिन्न बडाबा अब अहिलै तोकेरी माग्न जानुपर्छ कन्या अर्थका लागि। ल हजुर अघि लाग्नु अब घर बुढा भनेको हजुर नै हो म बजिया थियो के पछि पछि आउँला। हिँड्नुहोस् बडाबा। ए बडाबा
1: किन बजे
0: तपाईँ मसँग के रिसाको
1: त बजिया झ्यासँग म रिसा होला त छ्या छ्या छ्या छ्या छ्या
0: उसो भए सरक अघि लाग्नुहोस् न त हामी पछि पछि आउँछौँ।
1: भइगयो त हौ लु तैले जितिस लु म अघि लागे तिमीहरू ठेउ कि पछि पछि आऊ।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।
1: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपंग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

नया नेपाल को नया आवाज आवाज विहीन को आवाज जन आवाज हम रेडियो 103.4 मेगाहर्ज।

0: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।

Thank you.

ढुङ्गो बल्लाउँदै भोग्न नसकेर झन्डाई गाथ

0: नाडीहरु खै बिउ नाडीहरु किन एकोरो भएको हेर त बिउ पनि छैन यहाँ धान रोप्नलाई
1: त्यही त नि बिउ सक्छ सक्छ के हेरेर
2: बस्छ

0: हेर बिगारी ती लाठीहरू नै उनीहरू गीत गाउँछन् अनि बिउ पनि
1: अनि यो लाठी के गरेपछि त्यो अलिकति मिलाएन त्यो पानी एकतिर छ।

0: जन्मका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।

94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.radiofm.org.in र हाम्रो पाप वेबसाइटमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। गत वर्ष पूर्व निर्वाचन साधा विकास खर्च पनि हुन सकेन। पूर्व अर्थमन्त्री कृष्ण पौडीलाई साधन तारिखमा रिहा गर्न

यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरी शंकर गाउँपालिका वड नम्बर 8 खारे कसेरी। कार्यालयको 32 हजार सम्मको तथ्याङ्क अनुसार पौँजीगत खर्च 46.79% सीमित भएको हो। गत आर्थिक वर्ष सरकारले 4.7 अर्ब 88 करोड़ पूँजीगत खर्चको लक्ष्य राखेको थियो, तर आर्थिक वर्षको अन्तिम दिनसम्म 1.90 अर्ब 84 करोड़ मात्र विकास खर्च भएको महालेखाको तथ्याङ्कले देखाएको छ। सरकारले कुल 19.64 अर्ब 11 करोड़ बराबरको बजेट ल्याएकोमा कुल खर्च भने लक्ष्यको 80.55% मात्र भएको छ, अर्थात 32 हजारसम्म 15.82 अर्ब 16 करोड़ बजेट मात्र खर्च भएको हो। सो आर्थिक वर्ष सरकारले चालुतर्फ पनि 10.43 अर्ब 99 करोड़ बराबर खर्च गरेको छ, जुन लक्ष्यको 88.4% हो। यो आर्थिक वर्षमा सरकारले 11.80 अर्ब 98 करोड़ बराबर कार्य कुल 19.64 अर्ब 11 करोड़ बराबरको बजेट ल्याएकोमा कुल खर्च भने लक्ष्यको 80.55% मात्र भएको छ, अर्थात 32 हजारसम्म 15.82 अर्ब

0: विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधन तारिखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, टेलीरत्न श्रेष्ठ र बेदुर कोइरालाले आज उनलाई साधन तारिखमा रिहा गर्न आदेश गरेका हुन्। पौडेल, श्रेष्ठ र कोइरालाको इजालसले तीनवटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा धरोटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निर्कुल गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बिहिबार पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो। विभागले पौडेल विरूद्ध 20,90,00,000 बिगो माग दावी लिएको थियो, तर आज थुनसेक बहसपछि अदालतले मुद्दाको पूर्वपक्षका लागि पौडेललाई साधारण तारिखमा राख्न आदेश गरेको हो। पौडेलले अब बाहिर बसेर मुद्दा लड्नेछन्। अदालतले बिचौलिया भनेका दीपक भट्टसँग उनको कुनै वित्तीय कारोबार भएको वा त्यसबाट कुनै सम्पत्ति वा लाभ प्राप्त गरेको प्रमाण नदेखिएको उल्लेख गरेको छ। पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गत 8 असारमा सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। त्यसै त उनीमाथि पटक पटक म्याथप गरी अनुसन्धान भएको थियो। दोलखाको सैलुङ गाउँपालिकाले स्थायी टहरा तथा पसल हटाउन आग्रह गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव नेउपानेले सूचना जारी गरी स्थायी घर टहरा हटाउन आग्रह गरेका हुन्। गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय स्थल सैलुङ डाँडा तथा कालापानी सैलुङ मिनी ग्रेट वाल भन्दा माथि बनेका अस्थायी टहरा हटाउन 15 दिनको समय दिइएको छ। सो क्षेत्रमा हाल सञ्चालनमा रहेका अस्थायी टहरा एवं पसलहरू 15 दिनभित्र हटाई सैलुङको प्राकृतिक सौन्दर्यतालाई कायम राख्न सरकारवालाहरूको ध्यान आकर्षण गराइएको छ। अनाधिकृत रूपमा निर्माण भएका टहराहरूले सैलुङको प्राकृतिक सौन्दर्य एवं फोहोर मैला व्यवस्थापनमा समेत बाधा पुगेको सूचनामा उल्लेख छ। गाउँपालिकाको कालापानी सैलुङ मिनी ग्रेट वालदेखि सैलुङ डाँडासम्म कुनै पनि संरचना निर्माण र सञ्चालन गर्न नपाइने नीति रहेको सूचना मार्फत जानकारी गराइएको छ। गाउँपालिकाले तोकिएको समयभित्र त्यस्ता संरचना नहटाए प्रचलित कानून बमोजिम हुने चेतावनी समेत दिएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
6: संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
7: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु

0: नमस्कार सिंगेटी लामा बगर जानी बाटो को दाया पट्टी सम्पर्क नम्बर 9767 39 57 22।
1: तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। मन्त्रालय समायोजनसँगै बागमती प्रदेशको केही मन्त्रालयमा एउटै मन्त्रालयको काम हेर्न 3 जनासम्म मन्त्री रहने भएका छन्। मन्त्रालयको संख्या 14 बाट 8 सारिए पनि संगठन तथा व्यवस्थापन ओएनएम सर्वेक्षण सम्पन्न नहुँदासम्म हाल कायम मन्त्रीलाई विषयगत जिम्मेवारी बाँडेर काम सञ्चालन गर्ने व्यवस्था गरिएको हो। मुख्यमन्त्री इन्द्रबहादुर पानियाले मन्त्रालय पुनर्संरचनापछि विभागीय रहेका छ मन्त्रीलाई विभिन्न व्यवसायगत जिम्मेवारी तोकेका हुन्। यसअघि मन्त्रालयको जिम्मेवारी पाएका 7 मन्त्रीसँगै बिना विभागीय मन्त्रीलाई विषयगत जिम्मेवारी दिएपछि नयाँ संरचना अनुसार मन्त्रालयको कार्य विभाजन लागू भएको हो। नयाँ व्यवस्था अनुसार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयमा 3 मन्त्रीले जिम्मेवारी सम्हाल्ने भएका छन्। स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा कञ्चन चन्द्र बादेसँगै किरण थापा मगरले स्वास्थ्य तथा उर्मिला नेपालले युवा तथा खेलकुद विषय हेर्नेछन्। त्यसै गरी उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयमा मन्त्री बेन्दु श्रेष्ठसँगै जयराम थापाले श्रम रोजगार तथा यातायात र सुरेश श्रेष्ठले संस्कृति तथा पर्यटन विषयको जिम्मेवारी पाएका छन्। यस्तै आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयमा शिवराज अधिकारीसँगै विनु राई माझे पौडेलले सहकारी विषय हेर्ने जिम्मेवारी पाएकी छिन् भने कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयमा मधुसूदन पौडेलसँगै भरत बहादुर केसीरी वन तथा वातावरण विषयको जिम्मेवारी सम्हाल्नेछन्। आर्थिक मामिला तथा योजना मन्त्रालय खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा पनि 1-1 जना मन्त्री मात्र रहनेछन्। आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा प्रभात तामाङ खानेपानी मन्त्रालयमा कृष्ण कुमार तामाङ र भौतिक पूर्वाधार मन्त्रालयमा डाक्टर दिनेश चन्द र देव कोटारी निरन्तरता पाएका छन्। प्रदेश सरकारले गत वैशाख 22 गते मन्त्री परिषद बैठकबाट मन्त्रालय संख्या 14 बाट 8 छार्ने निर्णय गरेको थियो। नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै सो निर्णय कार्यान्वयनमा आएको हो। विगत 9 दिनदेखि जारी मिटर ब्याज विरूद्धको आन्दोलन अन्तत स्थगित भएको छ। मिटर ब्याज पीड़ित पक्ष र सरकार बीच आज 9 बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। गत 7-25 गते जनकपुरको तृतीय गाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 को निजगढ़ पुगेपछि 7-25 गते गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम बिहिबार नै काठमाण्डु आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोली बीच भएको सघन वार्तापछि सो सहमति जुटाइएको हो। नेपाल चीन सीमा जोड्ने तातोपानी नाका संचालनमा आएको 1 दिन नबिग्दै पुनः बन्द भएको छ। 3 दिनपछि बिहिबार साँझबाट एकतर्फी रूपमा संचालनमा आएको नाका आज बिहानदेखि पुनः ठप्प भएको हो। बिहिबार रातभर परेको अविरल वर्षापछि यी क्षेत्रमा माथिबाट बग्ने खोल्साको भेलले सड़क बगाउँदा सीमा नाकाका अवजाव पूर्ण रूपमा रोकिएको हो। स्थानीय प्रशासनका अनुसार वर्षापछि खोल्साको पानी सड़कमै पसेर क्षतिग्रस्त बनेको छ। सोमबार लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै इकुरो डाकलाङ क्षेत्रमा सड़क भाँसिएपछि अवरूद्ध बनेको कोदारी सड़क खण्ड मर्मत गरी बिहिबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो। सड़क खुलेसँगै 35 वटा कन्टेनर सीमा पार गर्न सफल भएका थिए। तर यीको क्षेत्रमा सड़क पुनः भाँसिएपछि नाका फेरि बन्द हुन पुगेको हो। यो वर्ष मनसून ढिलो शुरू भएका कारण 27 असारसम्म कोदारी सड़क नियमित सञ्चालनमा थियो। तर पछिल्ला 2 दिनदेखि परेको वर्षाले लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै वर्षेनी जोखिम मानिलिएको क्षेत्रमा सड़क भाँसिने समस्या दोहोरिएको छ। सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने भएका छन्। करारका कर्मचारीलाई हटाउने तयारी गरेको सरकारले नयाँ व्यवस्था गर्दै करारका कर्मचारीलाई पुलमा राखेको छ। प्रस्तुत छ एक रिपोर्ट।
2: सरकारले सरकारी जागिरबाट पेन्सन पाएका कर्मचारीलाई फेरि करारमा राख्न नपाइने निर्णय गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै निकायमा परिपत्र जारी गर्दै कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा हाल निवृत्ति भरण पाइरहेका करारका कर्मचारीहरूलाई 2083 साउन 1 गतेदेखि सेवा निरन्तरता नदिने निर्णय भएको उल्लेख गरेको छ। मन्त्रालयका शाखा अधिकृत सजीव नेपालले हस्ताक्षर गरी कार्यान्वयनका लागि सम्बन्धित सबै निकायमा पठाइएको परिपत्रमा पेन्सन पाएर करारमा काम गरिरहेका कर्मचारीहरूलाई सरकारले धन्यवाद सहित विदाय गर्ने निर्णय गरेको उल्लेख छ। निवृत्ति भरण वा उपदान नपाउने तर हाल करारमा कार्यरत रहेका कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमा करार सम्झौता गरी पुलमा राखिनेछ। यसको एकीकृत विवरण भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्यावधिक गर्ने निर्णय सरकारले गरेको छ। सरकारले करारका कर्मचारीहरूलाई पुलमा राख्ने र थप व्यवस्थापनका लागि एक महिनाभित्र अध्ययन गर्ने भएको छ। हाल करारमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमा करार सम्झौता गरी पुलमा राख्ने र यसको एकीकृत विवरण भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्यावधिक गर्ने पत्रमा भनिएको छ। उनीहरूको व्यवस्थापन संरक्षण पछि सम्बन्धित निकायले पुलमा राखिएका कर्मचारी मध्ये आवश्यकता अनुसार काम लगाउने जनाएको छ। यससँगै उनीहरूको व्यवस्थापनका लागि एक महिनाभित्र मन्त्रालयले अध्ययन गरी उपयुक्त विकल्प सिफारिश गर्ने जनाएको छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
1: ललितपुरको चावलाखेरी स्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ। 27 दिनदेखि बन्द चिडियाखाना आजबाट खुला गरिएको हो। काग, गिद्ध, हाँस लगायत पंक्षीमा बर्डफ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना गत असार 5 गतेदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापनको काम सम्पन्न भएपछि वातावरण नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्डफ्लू भाइरस नदेखिएकाले चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो। चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिडियाखाना बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म प्रवेशका लागि खुला रहनेछ। भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा आएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनमा भारतको पहिलो हाइड्रोजन ट्रेनको उद्घाटन गरेका हुन्। जिन्द सोनीपत मार्गमा सञ्चालनमा आएको यो रेल 10 डिब्बा भएको विश्वकै सबैभन्दा लामो हाइड्रोजन रेल भएको भारतीय सरकारको दावी छ। रेलले करिब 89 किलोमिटर दूरी करिब 2 घण्टामा पार गर्नेछ भने बीचमा 12 स्टेशनमा रोकिनेछ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले अन्य 30 तीन वा 4 डिब्बाका मात्रै हाइड्रोजन रेल सञ्चालनमा रहेको उल्लेख गर्दै भारतले 10 डिब्बा र 3200 हर्स पावर क्षमताको रेल निर्माण गरेर विश्वमा नयाँ पहिचान बनाएको बताएका छन्। हाइड्रोजन रेल धुवाँ रहित मात्र नभई मेक इन इण्डिया अभियानको सफल उदाहरण भएको उनको दावी छ। हाम्रो समाचारमा अब खेल सम्बन्धी समाचार। नेपाल अण्डर 19 महिला एसिया कपका लागि छनौट भएको छ। नेपाल क्रिकेट संज्ञानले नेपाल अण्डर 19 महिला एसिया कपका लागि छनौट भएको जनाएको हो। एसिसी वुमेन्स अण्डर 19 प्रिमियर कपको आज भएको सेमी फाइनल खेलमा नेपाल युएसँग पराजित भएको थियो। तर हारका बावजुद नेपालले यसलाई गाभेको खेलमा एसिया कपमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो। फाइनलमा युएले थाइल्याण्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। नेपाल अण्डर 19 महिला एसिया कपका लागि
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
5: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
4: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सके गर्ने।
5: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
1: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा दिस होम सिपेमा
6: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाउ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्य तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
3: Tennessee style, no doubt, not singing for my people, but for my people, yo.

0: 好了，兄弟，把你拿的给安好。我干了路，我干了了路。没完的垃圾，我干了真的过新完了，过来牛的了来干。啊，我先管你，好，我那啥我那都干，我再干了了了，再问你。
1: 耶，他为了弟弟把你抬进了客厅里，他为了把你个香喷的三门儿的背地是 rental and catering service 在里面摆了进去。
0: 哎，我抓一个，我一上，我先把手里那床打。
2: हजुर हरके सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कका लागि कुमार श्रेष्ठ 9852428383 9842228383 र कृष्ण श्रेष्ठ 9864002041।
4: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: चरिकोट चरिकोट चरिकोट दोलखा।
3: के तपाई चरिकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरिकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरिकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 9761313141 9761313145। काठमाडौँबाट चरिकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरिकोट।

अहिले तपाई सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँहरूले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामीले सुमधुर स्वरका धनी लोकप्रिय गायक नारायण धितालको स्वरमा सजिएका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी, रिगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 57 22।
1: दुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
2: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
1: चौबिसै घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: चौबिसै घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: चौबिसै घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0494 12 020।
1: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
4: तपाई यतिखेर हाम्रो रेडियो मार्फत सुमधुर स्वरका धनी लोकप्रिय गायक नारायण धिताल का स्वरमा सजेका उत्कृष्ट गीत संगीत सुनिरहनु भएको छ।

0: एतिन जेल सुन्दै हुनुहुन्थ्यो सुमधुर स्वरका धनी लोकप्रिय गायक नारायण धितालका स्वरमा सजेका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: आगो निभाइसकेका थिए। तेहरान लिटाउन भनिएको छ। दक्षिण अफ्रिकी अधिकारीहरूले आप्रवासन नियन्त्रण अभियानलाई तीव्र बनाइरहँदा सयौं विदेशी नागरिकहरू घर फर्कन सहयोग खोज्दै दूतावासहरू बाहिर जम्मा भएका छन्। नाइजेरिया र मलावीका दूतावास बाहिर ठूलो संख्यामा मानिसहरू शिविर बनाएर बसेका र देशका विभिन्न स्थानबाट मानिसहरू आउने क्रम जारी रहेको विवरणहरू आएका छन्। घर फर्कन चाहने मानिसहरूको बढ़दो संख्या व्यवस्थापन गर्न कतिपय देशहरूलाई कठिन भइरहेको छ। ब्रिटेनको सत्तारूढ़ लेबर पार्टीले आधिकारिक रूपमा एन्डी बर्नमलाई आफ्नो नयाँ नेता घोषणा गरेको छ। यसले उनलाई कियर स्टारमरका ठाउँमा प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ। यसअघि मन्त्री रहिसकेका बर्नमले हालै उनैका लागि भनेर खाली गरिएको संसदीय सीट जितेका थिए। उनले ग्रेटर म्यान्चेस्टरका मेयरका रूपमा लगभग एक दशक काम गरेका छन्। पार्टी नेताका रूपमा आफ्नो पहिलो भाषणमा उनले उनैको शब्दमा आशा फर्काउने प्रतिबद्धता व्यक्त गरे। भारतले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल मध्येको एउटालाई आधुनिकीकरण गर्ने प्रयासका क्रममा पहिलो पटक हाइड्रोजन ऊर्जाबाट चल्ने रेल शुरू गरेको छ। यो सँगै कार्बन उत्सर्जन घटाउने उद्देश्यले उक्त प्रविधिको परीक्षण गरिरहेका केही सीमित देशहरूको सूचीमा भारत पनि सामेल भएको छ। 10 डब्बा भएको उक्त रेल उत्तरी राज्य हरियाणामा पर्ने जिन्द र सोनीपत बीचको 90 किलोमिटर दूरीमा सञ्चालन हुनेछ। र छिमेकी इराकमा रहँदै आएको इरानको एउटा विपक्षी समूहले ड्रोन र रकेट आक्रमणमा आफ्ना 9 सदस्य मारिएका जनाएको छ। कोमौला पार्टी कुर्द इरानीहरूको समूह हो र उत्तरी इराकको सुलेमानिया शहर नजिकै उनीहरूको एउटा आधार क्षेत्र छ। त्यसका एकजना प्रवक्ताले आज सबेरै त्यहाँ हमला भएको र त्यसका लागि इरानी सरकार जिम्मेवार रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। एक साता भन्दा बढ़ी समयदेखि आन्दोलनरत रहेका मिटरव्याज पीड़ित र सरकारबीच पटक पटकको छलफल र घण्टौ लामो वार्तापछि 9 बुँदे सहमति भएको सहभागीहरूले बताएका छन्। सहमतिसँगै पीड़ित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको सरकारी पक्षले जनाएको छ। सरकारले मिटरव्याजलाई आर्थिक अपराध मानेर त्यो पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वार्तामा देखाएको सक्रियताले आफूहरू पनि यसपटक सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको आन्दोलनरत पक्षले बताएको छ। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
2: दुई पक्षबीच भएको सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र यो समस्याको समाधानका लागि एउटा विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ। त्यसले मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्ने सरकारी पक्षले उल्लेख गरेको छ। वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र ब्याङ्क कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेहरूमाथि कडा कार्यवाहीको व्यवस्था गरिने सहमतिमा उल्लेख छ। नयाँ ऐनमा वास्तविक भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, बढ़ी ब्याज लिने, धम्क्याउने, शारीरिक एवं मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिने प्रधानमन्त्री सचिवालयले जनाएको छ। यी सहमतिले खास गरी 3 महत्वपूर्ण उपलब्धि भएको वार्तामा सहभागी मिटर ब्याज पीड़ित नवीन निर्गले बीबीसीलाई बताए।
3: यो पटक हामीले 3 उपलब्धि निकालेका छौँ। पहिलो उपलब्धि छ मिटर ब्याज जो कुप्रथा थियो आर्थिक अपराधका रूपमा समाजमा थियो त्यसलाई उन्मूलनको घोषणा गर्ने राज्यले भनेर पहिलो सहमति गरेका छौँ। दोस्रोमा चाहिँ त्यो राजनीतिक घोषणापछि पूर्ण ऐन निर्माण गर्ने र तेस्रो कुरा चाहिँ एउटा विशेष अदालत मार्फत न्यायिक निरूपणको प्रक्रिया अगाडि बढाउने भन्ने 3 दीर्घकालीन विषयका उपलब्धिहरू छन्। इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने चाहिँ अब मिटर ब्याज पीड़ितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
2: सहमति पालना गराउने दिशामा निरन्तर खबरदारी गरिरहने पीड़ित पक्षले जनाएको छ। फेरि वार्तामा सहभागी नवीन निर्ग।
3: अहिलेको सम्झौता कार्यान्वयन भएन भने त फेरि लगत्तै आन्दोलनको कार्यक्रमहरू घोषणा गर्छौ, अर्को ढंगको रचनात्मक कार्यक्रम घोषणा गर्छौ।
2: गत असार 25 जनकपुरको तृतीय गाछीबाट पैदल न्याय मार्च 12 निजगढ़ पुगेको तेस्रो दिन गृहमन्त्री सुदन गुरूङ र पीड़ित पक्षबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। 12 चिमरामा सरकारी टोली र पीड़ितका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिइएको सहभागीले बताएका छन्। गनी अन्सारी, बीबीसी काठमाण्डु।
1: अब एउटा विषय संक्षेपमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरूद्ध हिजो दायर भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा आज विशेष अदालतले साधारण तारिखमा उनलाई छाड्न आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामै राखेर वा धरौटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निर्क्योल निकालेको हो। अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोप माथि उनले इन्कारी बयान दिएको र व्यवसायी दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उनलाई सामान्य तारिखमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेता पौडेललाई गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनी त्यस यता हिरासतमा रहँदै आएका थिए। अब अर्को विषय, नेपालमा मौसमी विपदबारे हालसम्म एसएमएस र टोल फ्री नम्बर मार्फत पूर्व सूचना दिँदै आइएकोमा यो मनसूनदेखि पूर्व सूचनालाई प्रभावकारी बनाउन फोन कल मार्फत पनि दिइने एक अधिकारीले बीबीसीलाई बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष पानी थोरै पर्ने अनुमान गरे पनि परेका बेला ठूलो पर्ने र त्यसले जोखिम उत्तिकै निम्त्याउने जनाएको छ। पछिल्ला वर्षहरूमा मौसम सम्बन्धी पूर्वानुमान भरपर्दो देखिन थाले पनि त्यस सम्बन्धी सूचना सम्प्रेषण प्रभावकारी नभएको भन्दै त्यसतर्फ ध्यान दिन विज्ञहरूले सुझाउने गरेका छन्। यसै सन्दर्भमा साथी गनी अन्सारीले विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीलाई सम्पर्क गरी शुरूमा तपाईहरूले सूचना सम्प्रेषण प्रभावकारी बनाउन के गरिरहनु भएको छ भनेर सोधेका छौं।
4: एसएमएस मार्फत सूचना पठाउँदाखेरि एसएमएस धेरैले नहेर्ने, रातिको समयमा पनि एसएमएसले मान्छेलाई ब्युजाउने भएन, तर त्यसको ठाउँमा कल पठाउन सकियो भने कम्तीमा नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले चाहिँ अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ। तर अब त्यसमा केही सीमितताहरू पनि देखिए, जस्तै धेरै मान्छेलाई एकचोटि कल पठाउँदाखेरि नेटवर्कमा कन्जेसन हुने समस्या, त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्तो कलहरू चाहिँ हामी विपद रेस्पोन्डरहरूलाई अलिक महत्वपूर्ण व्यक्तिहरूलाई जस्तै पालिकाको कुरा गर्दाखेरि मेयरलाई, उपमेयरलाई, वडा अध्यक्षहरूलाई, त्यहाँको कम्युनिटीको चाहिँ डिजास्टर म्यानेजमेन्ट हेर्ने रेड क्रस जस्ता संस्थाहरू जसले कल पाए पछाडि उसले समुदायलाई ब्युजाउन सक्छ त्यस्तो मान्छेहरूलाई चाहिँ कल पठाउने भन्ने किसिमबाट पनि यसचोटि देखिपाइन्छ। अहिलेको यहाँ मयुमा नपरे पनि त्यो छलफल भएर निर्क्योल भएको विषय छ, त्यसमा हामी त्यो मनसुनमा चाहिँ काम गर्छौँ।
2: त्यसै गरी कति प्रकारका विपद वा प्रकोपहरू बारे यस्तो जानकारी गराइनेछ?
4: बाढ़ी, पहिरो, यस्तै गरेर आकस्मिक बाढ़ीको कुरा, हिमचाल, विस्फोटका कुरा, भारी वर्षा, तातो हावाको लहर, तीत लहर, आँधी हुरी, होइन तट्याङ, यी सबै कुराहरू समेटेका छौँ। तर अब जल तथा मौसम विज्ञान विभागको पनि सीमितता के छ भने हामी पूर्व अनुमान र पूर्व सूचना दिने नै गरी जस्तै तातो हावाको सन्दर्भमा अथवा तट्याङको सन्दर्भमा पूर्ण तयार पनि छैनौँ, तर भविष्यमा हामी त्यसमा पनि जान्छौँ भनेर अहिले हाम्रो समझदारी पत्रमा चाहिँ सबै प्रकोपहरू परेका छन्। हामीले अहिलेसम्म गरिराखेको चाहिँ बाढ़ी र भारी वर्षाको लागि नै, सँगै हामीले हिमताल विस्फोटको केसमा पनि छोरोल्पा र इम्जा जस्ता ठूला हिमतालमा चाहिँ एसएमएस जाने प्रबन्ध चाहिँ मिलाएका छौँ। तर त्यो हुनको लागि चाहिँ हाम्रो ठाउँमा जडान भएका केन्द्रहरूले हामीलाई पहिला त्यहाँ भएको विपदको सूचना चाहिँ दिनुपर्ने हुन्छ। अब यो अलिकति आकस्मिक रूपमा फुट्न सक्ने र त्यसको सूचना समयमै हामीले प्राप्त गर्न सकेनौँ भने केही क्षणमै त्यो चाहिँ ठूलो बाढी भएर तल आइसक्ने भएको कारणले त्यसमा केही चुनौती चाहिँ छ, तर पनि हामीले अहिले यो एमओयु मार्फत त्यसलाई पनि सम्बोधन चाहिँ गरेका छौँ।
2: र यी सेवा जुन दिने भनिएको छ त्यो निश्चित क्षेत्रमा केन्द्रित रहन्छ, अलिक बढी जोखिम भएका क्षेत्रमा अथवा कस्तो हुन्छ त्यसबारे पनि?
4: महत्वपूर्ण प्रश्न हो। यसमा चाहिँ अहिले 273 हामीले बाढ़ीग्रस्त क्षेत्रहरू विगतका बाढ़ीका घटनाका आधारमा तय गरेका छौँ, र ती क्षेत्रमा चाहिँ अहिले जान्छ। तर अब बिस्तारै हाम्रो स्वचालित अवलोकन प्रणाली पनि दुर्गम क्षेत्रहरूमा विस्तार हुँदै जाँदा, नयाँ नदीहरूमा विस्तार हुँदै जाँदाखेरि त्यो चाहिँ भविष्यमा पढ्दै जाने देखिन्छ। अब अहिले हामी सरस्वती बाढ़ीको कुरा गर्दाखेरि देशका प्रमुख नदी नालाहरू चाहिँ छुटेका छैनन्, तर अब ससाना खोला खोल्सीहरूमा पनि बाढ़ी आउने र त्यसले प्रभाव पार्ने क्रम बढ्दै गएको देखिया छ, पछिल्लो जलवायु परिवर्तन लगायतको प्रभावको रूपमा पनि। त्यसलाई सम्बोधन गर्न सकिने गरी एमओयुमा प्रबन्ध छ, तर हामी त्यसको लागि तयार हुनको लागि चाहिँ अझै तयारी गर्न पाइन्छ।
2: अहिलेलाई चाहिँ पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायत नदी तटीय क्षेत्र पर्ने भए
4: सक्षम भए ती नदीहरू र तिनका उपजलाधारसम्म जस्तै हामी सप्तकोशी भन्छौँ तातोडै कोशीहरूमा पहाड़ी क्षेत्रसम्म हाम्रो चाहिँ अहिले यो एसएमएस जाने प्रणाली चाहिँ छ काठमाडौँ पोखरा शहरी क्षेत्र पनि त्यसमा समेटिएको छ अझै नसमेटिएको क्षेत्र भनेको चाहिँ अलिकति दुर्गम क्षेत्रहरू उच्च हिमाली क्षेत्रहरू ती क्षेत्रहरू चाहिँ समेट्न सकिएको छैन त्यसलाई हामी बिस्तारै समेट्दै जानेछौँ
5: यहाँले जुन गर्दै आउनु भएको छ यो काम पूर्व सूचना दिने काम यसप्रति कस्तो प्रतिक्रिया कतिको
4: दुईवटा तथ्याङ्कले यसलाई पुष्टि गर्छ यसको प्रभावकारिता पहिलो चाहिँ गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको विभिन्न विपदहरूबाट भएको खास गरी मानवीय क्षतिको चाहिँ आँकडा हेर्ने भने पछिल्लो दशक भनौ न एकदमै घट्दै गएको देखिएको छ हामी उदाहरणको रूपमा पश्चिम राप्तीलाई नै हेर्ने गर्छौँ यहाँ चाहिँ सन् 2014 हामीले पूर्व सूचना प्रणाली र यो विभिन्न चाहिँ यो 2016 चाहिँ एसएमएस प्रणाली विभिन्न जुन प्रयोगमा ल्यायौँ त्योभन्दा अगाडि मानवीय क्षति 19-20 र औसत हेर्ने भने 8-9 क्षति हामीले वार्षिक देख्ने गरेका छौँ तर अब यो पछिल्लो दशक त्यो पूर्व सूचना प्रणाली स्थापना भइसके पछाडि चाहिँ त्यहाँ 2 मात्रै छ भनेको यसको प्रभावकारिता चाहिँ सिद्ध भएको छ अब यसमा पूर्व सूचना प्रणालीको मात्रै भूमिका नहुन पनि सक्छ विभिन्न अन्य प्रविधिको पनि त्यसमा आंशिक भूमिका हुन सक्छ तर हाम्रो विश्वास के हो भने यसमा पूर्व सूचना प्रणाली पूर्वानुमान प्रणालीको प्रमुख हात चाहिँ छ
1: उनी थिए जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली साथी गनी अन्सारीसँग कुरा गर्दै अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग इरानले पछिल्ला हवाई आक्रमणका क्रममा अमेरिकाले आफ्ना सार्वजनिक संरचनाहरूलाई निशाना बनाएको आरोप लगाएको छ उसले आफूले पनि कुवेत र बहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको भनेको छ यसबीचमा कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज
0: बीबीसी भेरिफाईले इरानको होर्मोजगान प्रान्तको एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको छ अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले निशाना बनाइएका स्थानहरूको सूची सार्वजनिक गरेको छैन तर ती आक्रमणको उद्देश्य उसैका शब्दमा इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वार्तामा फर्काएर युद्ध अन्त्य गर्न दवाब दिन इरानका पुलहरू र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन् लगातार 6 रातसम्म अमेरिकाले इरानमा हवाई आक्रमण गरिरहेको हो
1: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
6: यो हो हाम्रो रेडियो 103.4 MHz
7: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ
8: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन
7: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ
8: यहाँ विभिन्न उन्नत जातका धान गहुँ मकै कोदो फापर जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ यूरिया डीएपी पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्
7: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725 नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा

0: चाकस तो खाल्लो दूध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
1: होइन है बुढा डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको
2: बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
3: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
2: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
3: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
0: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
4: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
5: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमौती जपे भिरकोट साथै कारखाना र परका क्षेत्रहरू
4: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 0949420
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानु पर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चालचलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईँहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियोको अपील।